0: यो महिना नै सबै हुन्छ, कन्टिन्यू नै हुन्छ, बन्द भन्ने छैन।
1: 25 गतेसम्म लिनुहुन्छ?
0: एक दुई गते इन्ट्री गराउन, यो वर्षभर चाहिँ आउने जति चाहिँ अब लिनुपर्छ भनेर चाहिँ बन्द गरेका छैन, 25 गतेसम्म नै हुन्छ हाम्रो।
1: यसै गरी शान्तिनगर गाउँपालिकामा पनि नियमित रूपमा राजस्व संकलनको काम भइरहेको छ। गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले असार मसान्तको अन्तिम दुई दिन मात्रै सेवा प्रभावित हुन सक्ने भए पनि त्यस अघि नियमित रूपमा राजस्व संकलन भइरहेको बताउनुभयो।
2: खुलै छ, हाम्रो त खुलै छ गरिरहेको छ। हामीले अस्ति फेरि बन्द गर्ने भनेको थियौँ, फेरि सेवा गरिरहेको राजस्व लिने भनेर, नहोला फेरि खुल्ने भन्ने भोलिबाट राजस्व काटिन्छ, एकछिन जति पछि मात्रै भोलि राजस्व लिन्छौँ हामीले।
1: यसैबीच हामीले दाङका अन्य कुनै पनि स्थानीय तहले असार 26 गतिदेखि नै राजस्व संकलनको काम बन्द नगरेको अवस्थामा दङ्गीशरण गाउँपालिकाले मात्रै यस्तो निर्णय किन गर्यो भनेर प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीलाई सोधेका छौँ।
2: 25 गते हाम्रो हिसाब किताब मिलिया हुन्छ कि, त्यस्तो हुनाले राजस्व अहिले बिचमा संकलन गर्ने भने त्यसलाई फेरि आमदानी बाँध्नु त सकिन्न, साउनमै गएर आमदानी बाँधिने हो, त्यो भएको कारणले हामीले यो चाहिँ राजस्व नबुझ्ने भनेर चाहिँ सूचना गरे।
3: अनि यो बिचमा कसैलाई राजस्व तिर्नु पर्यो, कसैले सेवा लिनु पर्यो भने के फ्रीमा सेवा पाउँछ कि सेवा पाउँदैन?
2: सेवा पाउँछ।
3: अनि पैसा कहिले बुझाउने? अर्को साउन पछि
2: होइन, उहाँको के हुन्छ भने उहाँले रसिद चाहिँ साउनमा पाउनुहुन्छ, साउनमा हामीले रसिद काटिन्छ।
3: असार मसान्त भन्दा अगाडि सेवा लिएको सेवा गरेलाई तपाईँले चाहिँ साउन पछि सेवा लिएको भनेर लेख्नुहुन्छ?
2: त्यो राजस्व चाहिँ साउन पछाडि हामीले चाहिँ दाखिला गर्छ। यो वर्षको त खाता हाम्रो 25 गते पुनः जान्छ त।
3: यो 26 गते भनेर 6 दिन अगाडि नै राजस्व बन्द गर्नुपर्ने जस्तो निर्णय, कुनै ऐन नियम कार्यविधि कुनै परिपत्र कार्यपालिकाको निर्णय केही त्यसको आधारमा हो कि आफू खुसी हो?
2: त्यो कार्यपालिकाको भन्दा पनि हाम्रो त्यो चाहिँ छ कि हामीले प्रत्येक वर्ष 25 गते पछाडि हामीले चाहिँ राजस्व बुझ्दैनौँ।
3: गाउँपालिका हो, स्थानीय सरकार हो, जे मनलाई त्यही गर्न पाइएन नि त। कुनै ऐन कानुन कार्यविधि नियम नियमावलीको त परिपालना गर्नु पर्यो कि कसो हो त? गर्नु पर्यो नि त। स्थानीय सरकार सन्दर्भ ऐनमा छ अथवा यो कार्यविधि अथवा हाम्रो कालीबारीका निर्णयबाट यो निर्णय भएको छ र हामीले चाहिँ यो बन्द गऱ्यौँ भन्न सक्ने के हो तपाईँको? कुनै कानुनी आधार के हो?
2: कानुनी आधार भन्दा नि हाम्रो हिसाबै मिल्दैन कि, महालेखा नियन्त्रणको कार्यालयबाटै आएको छ
3: पत्र, आएको
2: परिपत्र आएको छ।
3: के भनेर आएको छ? बन्द गर्नु भनेर,
2: बन्द गर्ने भनेर आएको छ।
1: तर यता महालेखा नियन्त्रक कार्यालय अन्तर्गतको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले भने स्थानीय तहले असार मसान्त अघि राजस्व संकलन रोक्नुपर्ने कुनै कानुनी व्यवस्था नरहेको स्पष्ट पारेको छ। कार्यालय प्रमुख मोहन कुमार जयसवालले महालेखा नियन्त्रकको कार्यालयले देशैभरका स्थानीय तह हेर्ने भएकाले एउटा दङ्गीशरण गाउँपालिकालाई मात्रै लागू हुने गरी राजस्व संकलनको काम बन्द गर्नुपर्ने कुनै परिपत्र वा निर्देशन जारी नभएको जानकारी दिनुभयो। स्थानीय तहले आर्थिक वर्षको अन्तिम दिनसम्म पनि नियमित रूपमा राजस्व संकलन गर्न सक्ने उहाँले बताउनुभयो।
4: राजस्व त नरोक्नुपर्ने हो, अरू चाहिँ भुक्तानीका कामहरू बन्द भए पनि राजस्व चाहिँ 32 गतेसम्म नै लिनुपर्छ सर, अनि त्यो दिन पाउँछ। अब सिस्टम त हाम्रो कन्ट्रोलमा छ कि महालेखा नियन्त्रक कार्यालयको, अब स्थानीय सरकारको राजस्व संकलन गर्ने अधिकार अब कानुन सम्मत उहाँहरूलाई नै हुन्छ होइन।
3: हामीले राजस्व लिन नसक्ने भनेर भन्नुभएको रहेछ, त्यसपछि सेवाकारले चाहिँ हामीलाई चाहिँ असुविधा भयो भनेर गुनासो गरिसकेपछि मैले कुन कानुन अथवा कुन कार्यविधि कुन नियम कुन ऐनलाई टिकेर तपाईँले चाहिँ यो बन्द गर्नुभयो भनेर चाहिँ मैले सोद्धाखेरि हामीलाई त्यस्तो ऐन कानुन केही पनि थाहा होइन, हामीलाई महालेखा नियन्त्रक ले चाहिँ सूचना जारी गरेका छ त्यसलाई चाहिँ टेकिया हो भन्ने कुरा चाहिँ उहाँले गर्नुभएको थियो।
4: आफ्नो कार्यविधि तथा द्वितीय उत्तरदायित्व ऐन निर्माणमा चाहिँ खाताबन्दी सम्बन्धी प्रावधान छ सर होइन, खाताबन्दीको प्रावधानमा चाहिँ अब 25 गतेभित्र चाहिँ प्रदेश र स्थानीय तहको भुक्तानी तथा यो निकासा सम्बन्धी कामहरू चाहिँ सिस्टम क्लोज हुने हो, तर राष्ट्र संकलनको सन्दर्भमा चाहिँ त्यस्तो हुँदैन सर। राष्ट्र संकलनको सन्दर्भमा चाहिँ 32 गतेसम्म नै संकलन गर्न पाउने व्यवस्था छ।
3: बन्द गर्नुको कारण के रहेछ?
4: अब उसको इन्टर्नल के छ, अन्य पालिकाहरूमा त अब दिइरहेको छ भने उसको आन्तरिक अब के व्यवस्थापन मिलेको छैन होइन। अब राजस्व त बुझिदिनुपर्ने हो किनभने जनताले अब दुःख पाउँछन् होइन, त्यो त नगर्नुपर्ने हो के रहेछ, मैले छिटो बुझौँला सर, त्यहाँको हाम्रो लेखाधीशमा बुझौँला सर, त्यो उहाँहरूले अब एनएममा अलिकति क्लियर हुनु भएन कि त्यो पनि हुनसक्छ होइन। एकदम लिन पाउँछ राजस्व चाहिँ लिन पाउँछ त्यो म बुझ्छु सर के रहेछ है। त्यो महालेखा नियन्त्रक कार्यालयले अब दङ्गीशरण गाउँपालिकालाई मात्रै परिपत्र गर्छ भन्ने त मलाई लाग्दैन, किनभने यो देशभरिकै स्थानीय तहलाई चाहिँ यदि त्यस्तो समस्या छ सिस्टमले गर्दा राष्ट्र सङ्कलन गर्न नसक्ने अवस्था छ भने चाहिँ त्यस्तो किसिमको परिपत्र गरी आउन सक्छ होइन सर। तर चाहिँ राष्ट्र सङ्कलन गर्न नपाउने भन्ने व्यवस्था चाहिँ छैन सर, पाउँछ।

0: आजको परिवेशमा अब छोटो विश्राम।
1: किसानहरूका लागि खुसीको खबर।
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
1: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। विशेषज्ञ चिकित्सकको अभावका कारण जिल्ला अस्पताल सल्यानमा सिजेरियन प्रसूति सेवा सहित अन्य शल्यक्रिया सम्बन्धी सेवा ठप्प भएका छन्। अस्पतालमा अहिले एमडीजीपी र स्त्री रोग तथा प्रसूति विशेषज्ञ चिकित्सकको अभावले शल्यक्रिया सम्बन्धी सेवा नियमित रूपमा सञ्चालन हुन नसकेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ। प्रदेश सरकार र निक साइमन्स इन्स्टिच्युट बीचको सहकार्य सकिएपछि शल्यक्रिया सेवा रोकिएको हो। विगत केही वर्षदेखि निक साइमन्स इन्स्टिच्युटले सल्यान अस्पतालमा विशेषज्ञ चिकित्सक व्यवस्थापन, सेवा प्रवाह, क्षमता विकास तथा अस्पताल सुधारका विभिन्न कार्यक्रम मार्फत योगदान पुर्याउँदै आएको थियो। एनएसआईको सहकार्यमा अस्पतालमा एमडीजीपी चिकित्सक सहित विशेषज्ञ जनशक्ति उपलब्ध गराएपछि सिजेरियन प्रसूति, सामान्य तथा आकस्मिक शल्यक्रिया, जटिल बिरामीको उपचार र व्यवस्थापन जस्ता सेवा पनि जिल्लामै उपलब्ध हुँदै आएका थिए। उक्त सेवाकै कारण ग्रामीण र दुर्गम क्षेत्रका नागरिकले उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको थियो। अस्पतालका अनुसार तालिम प्राप्त तथा विशेषज्ञता हासिल गरेका एमडीजीपी सहित 5 सदस्यीय टोलीले शल्यक्रिया लगायतका सेवा प्रवाह गर्दै आएको थियो, तर एनएसआईसँगको सहकारी अन्त्य भएसँगै तीनजना विशेषज्ञ जनशक्ति अस्पतालबाट फिर्ता भइसकेका छन् भने बाँकी दुईजना पनि असार महिनाभित्रै फिर्ता हुने तयारीमा छन्। यो सँगै अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव झन गम्भीर बन्दै गएको छ। विशेषज्ञ चिकित्सकको अभावले सबैभन्दा बढी असर आकस्मिक शल्यक्रिया आवश्यक पर्ने बिरामी र सुरक्षित प्रसूति सेवा आवश्यक पर्ने गर्भवती महिलामा परेको छ। विशेष गरी सिजेरियन प्रसूति गर्ने अवस्थामा रहेका महिलाहरूलाई अब उपचारका लागि नेपालगंज, दाङ, सुर्खेत लगायतका जिल्लामा रिफर गर्नुपर्ने अवस्था सिर्जना भएको हो। यसबाट बिरामी र परिवारले थप आर्थिक भार बेहोर्नुका साथै लामो यात्रा, उपचारमा ढिलाइ र जोखिमपूर्ण अवस्था समेत सामना गर्नु परेको छ। आकस्मिक अवस्थामा समयमै उपचार नपाउँदा बिरामीको ज्यान समेत जोखिममा पर्न सक्ने स्वास्थ्य कर्मीहरूले बताएका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन कुमार बुढामगरले वैकल्पिक व्यवस्था नगरी एनएसआईको सहकार्य अन्त्य गरिनुका कारण जिल्लावासीले प्रत्यक्ष रूपमा समस्या भोग्नु परेको बताउनु भएको छ। डाक्टर बुढाले अब विशेषज्ञ चिकित्सक व्यवस्थापनका लागि प्रदेश सरकारको निर्णय पर्खनुपर्ने अवस्था रहेको बताउनुभयो। हामीले प्रदेश सरकारको मुख ताकेर बस्नुपर्ने अवस्था छ। प्रदेशले कहिले विशेषज्ञ चिकित्सक पठाउँछ भन्ने टुङ्गो छैन, उहाँले भन्नुभयो। उहाँले जिल्लावासीलाई सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ सम्बन्धित निकायसँग आवश्यक विशेषज्ञ चिकित्सकको व्यवस्थापनका लागि निरन्तर पहल भइरहेको जानकारी दिनुभएको छ। विशेषज्ञ चिकित्सकको शीघ्र व्यवस्था भएमा जिल्ला अस्पतालबाटै सिजेरियन प्रसूति सेवा लगायतका अन्य शल्यक्रिया सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने उहाँको भनाइ छ। अहिलेका लागि शल्यक्रिया आवश्यक पर्ने बिरामीलाई उच्च स्तरीय स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जानकारी दिएको छ। विगत केही वर्ष यता सल्यान जिल्ला अस्पतालको सेवा सुधार, विशेषज्ञ चिकित्सक व्यवस्थापन र उपचार सेवाको विस्तारमा निक साइमन्स इन्स्टिच्युटको भूमिका महत्वपूर्ण मानिन्छ। जिल्ला अस्पतालमा विशेषज्ञ सेवा विस्तार, स्वास्थ्य कर्मीको क्षमता वृद्धि र ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन संस्थाले खेलेको भूमिकाका कारण अस्पतालको सेवा प्रवाहमा समेत उल्लेख्य रूपमा सुधार आएको थियो, तर सहकार्य अन्त्य भएसँगै अस्पताल पुनः विशेषज्ञ जनशक्तिको अभाव झेल्न बाध्य बनेको छ। सल्यान जिल्लावासीले तत्काल विशेषज्ञ चिकित्सकको व्यवस्थापन गरी शल्यक्रिया सेवा पुनः सञ्चालन गर्न प्रदेश सरकारसँग माग गरेका छन्। चिकित्सक नहुँदा शल्यक्रिया ठप्प, बुद्धि पुनले लेखेको खबर आजको नयाँ गोद राष्ट्रिय दैनिकमा छापिएको छ। मनसून सक्रिय भएसँगै बाढी पहिरो र नदी कटानको जोखिम बढ्न सक्ने भन्दै सल्यानको कालीमाटी गाउँपालिकाले पालिकावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै पालिका र वडा स्तरीय विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनुका साथै प्रहरी प्रशासनसँग समन्वय गरी सम्भावित विपदको सामना गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ। बबई र शारदा नदी जस्ता ठूला जलस्रोतसँगै पालिकाभित्र दर्जनौ स्थानीय खोला बग्ने र भौगोलिक रूपमा पनि विकट र नदी तटीय क्षेत्र भएकाले वर्षायाममा बाढी पहिरो र नदी कटानको जोखिम उच्च रहने गरेको गाउँपालिकाले जनाएको छ। पालिका अध्यक्ष दान बहादुर केसीले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपदको अवस्थामा तत्काल खोज र उद्धारका लागि विपद व्यवस्थापन टोली, सुरक्षा निकाय र उक्त क्षेत्रमा कार्यरत संघ संस्थालाई तयारी अवस्थामा रहन आग्रह समेत गर्नुभएको छ। सरकारले मनसून जन्य रोगको रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी समेत गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसून जन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अर्जुन भट्टचन्दले अनुज भट्टचन्दले डेंगी, औलो, हैजा, झाडापखाला, जापानिज इन्सेफलाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसून जन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी भइरहेको बताउनु भएको छ। उहाँले संघ प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम र नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहका सरकारबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी समेत गराउनु भएको छ। र देशैभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको निम्नचापीय रेखा अहिले सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको छ। यसका कारण देशैभरको मौसममा बदली आएको छ। अहिले देशैभर अधिकांश क्षेत्रमा बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई ठाउँमा अहिले पनि हल्का वर्षा भइरहेको छ। यसै गरी मधेस र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा पनि अहिले पानी परिरहेको छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्र र कर्णाली प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि बिदा हुन्छु। नमस्कार।

0: बगैचा सुन्दर बनाउने, कौशी खेतीलाई सफल बनाउने र हरियाली सपनालाई साकार पार्ने भर पर्दो गन्तव्य
1: सृजना नर्सरी एन्ड एग्रो फार्म।
0: यहाँ फलफुलका बिरुवा, बाह्रमासे तथा सिजनल फुलका बिरुवा, तरकारीका बिरुवा, सजावटी बिरुवा तथा आकर्षक गमलाहरू उपलब्ध छन्।
1: साथै पोषण युक्त तयारी माटो, गडौलाको मल, बोन मिल, कोकोपिट, कौशी खेतीका सामग्री र विभिन्न बिउहरू पनि पाइन्छन्।
0: अनुभवी प्राविधिक तथा माली सेवा समेत उपलब्ध भएकाले तपाईँको बगैचा अझ व्यवस्थित र आकर्षक बन्नेछ।
1: आजै सम्पर्क गर्नुहोस् सृजना नर्सरी एन्ड एग्रो फार्म, तुलसीपुर छ स्टार चोक रजौरा दाङ।
0: संचालक सेवक राम भण्डारी, मोबाइल नम्बर 9858820178 र 9134411448।
2: सृजना नर्सरी एन्ड एग्रो फार्म, हरियाली जीवनको सुन्दर शुरुवात।

सञ्चालनका विषयमा छलफल भएको छ। हिजो उहाँहरू बीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको हो। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछाने बीचको भेटघाट नियमित हो। रासोपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी पनि थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन पछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरसम्मै द्रुततर एवं प्रभावकारी बनाउने तर्फ केन्द्रित गरेको छ। असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशन पछि बलियो सांगठनिक आत्मबल लिएर फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको हो। प्रतिनिधि सभाको पहिलो दल रासोपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी

अवगत गराउनु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरिबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको हो। यसै सन्दर्भमा गृहमन्त्री सुदन गुरुङले वास्तविक सुकुम्बासीको व्यवस्थापन सरकारले गर्ने बताउनु भएको छ। उहाँले होल्डिङ सेन्टर पनि व्यवस्था हुने बताउनुभयो। आत्मदाहको प्रयासपछि वीर अस्पतालको वन युनिटमा उपचारका क्रममा निधन हुनुभएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच नौ बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र उक्त समितिले गठन भएको सात दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति पनि भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढाउने भएको छ। घटना भएको दिन घटनास्थलमा कार्यक्षेत्रमा खटिएका काठमाडौँ महानगर प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न काठमाडौँ महानगरपालिकालाई जिल्ला प्रशासन कार्यालयबाट लेखी पठाइने र छानबिन समितिको प्रतिवेदन तथा सिफारिसका आधारमा थप निर्णय गरिने उल्लेख गरिएको छ। यस्तै काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारीको सुनिश्चितता गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था

0: यो संविधानले दिएको अधिकारमाथि चाहिँ कहीँ कतै संकोचन भएको
1: नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले संचार क्षेत्र सहित सबै क्षेत्रको मनोबल अभिवृद्धिका लागि सरकारले सकारात्मक पहल गर्नुपर्ने बताउनुभयो। नयाँ संचार कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुनै पनि रूपमा खुम्चिन नदिने गरी कानूनी व्यवस्था गर्न सरकार संवेदनशील हुनुपर्ने उहाँको भनाई थियो। साथै पत्रकार आचार संहिताको पालना, व्यावसायिक उत्तरदायित्व र पत्रकारिताको गुणस्तरबारे नेपाल पत्रकार महासंघले पनि गम्भीर आत्मसमीक्षा गर्दै सुनियमनलाई थप प्रभावकारी बनाउनु पर्ने आवश्यकता पूर्व अध्यक्ष विरहीले औल्याउनु भयो।
2: जस्तो सुकै परिस्थितिमा नेपालको प्रेस जगतले आफ्नो कर्तव्य पूरा गर्नको निमित्त विभिन्न प्रकारको मूल्यहरू चुकाइरहेको छ। राजनीतिक कारणले देशमा लोकतन्त्र नभएको कारणले उत्पन्न परिस्थिति बेग्लै थियो, तर संविधानले पूर्ण प्रेस स्वतन्त्रता लेखिसकेपछि र परिवर्तनको आन्दोलनको नेतृत्व नै प्रेस जगतले गरिसके अवस्थामा पनि पत्रकारहरूले एउटा आधारभूत आवश्यकता पनि पूरा गर्न नसक्ने स्थिति सिर्जना हुनु भनेको एउटा दुःखद अवस्था हो र त्यो प्रवृत्ति राज्यको प्रवृत्ति सूचना लुकाउने अथवा सही सूचनालाई गलत साबित गर्नको निमित्त विभिन्न प्रकारका प्रयत्नहरू गर्ने कोसिस अहिले पनि कुनै न कुनै रूपमा भइरहेको अनुभूति पत्रकारहरूले पनि र पत्रकारका पाठक श्रोता र दर्शकहरूले पनि गरिरहेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। हामीले विगतका कानून अहिले रहिरहेका कानूनहरू पनि प्रयोग हुन नसकेको महसुस धेरैले गरेका छन्। त्यसै कानून निर्माण गर्नुलाई पत्रकारहरूको लागि अझ उनीहरूको मनोबल र स्वतन्त्रतालाई कमजोर पार्न चाहनुलाई कसैले पनि त्यसलाई बहादुरी ठान्ने गल्ती गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। राज्यले बनाएको कानूनलाई पत्रकारहरूले स्वीकार गर्दछ। कानूनले नपुग्ने ठाउँमा आफैले पनि आचार संहिता बनाएर आफूलाई नै आफ्नो मूल्याङ्कन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यो कतिसम्म पुरा भएको छ भन्ने आफ्नो ठाउँमा होला, तर पत्रकारहरू निरङ्कुश हुन चाहँदैनन्। अरूलाई सीमामा राख्न चाहने पत्रकारहरूले निरङ्कुश र अराजक हुने छुट र सुविधा पत्रकारहरूलाई हुन सक्दैन। त्यसकारण पत्रकार महासंघले आचार संहिता कतिको पालना गरिरहेका छन् पत्रकारहरूले र व्यावसायिक जिम्मेदारी कतिको निर्वाह भइरहेको छ भन्ने दिशामा गम्भीर रूपमा अहिले भइरहेका प्रयत्नहरू भन्दा अझ प्रभावकारी कदमहरू चाल्नु आवश्यक छ भन्ने मलाई लाग्दछ। अहिले एकातिर भ्रामक सूचनाहरूको बाढी आइरहेको छ र सत्य कुराहरू ओझेलमा पर्ने स्थिति छ। अर्कोतिर अल्गोरिदमले मानिसलाई टाँगाको घोडा जस्तो बनाउने प्रयत्न गरिरहेको अवस्थामा हाम्रा पाठक श्रोता र दर्शकहरूलाई सही सत्य तथ्य सूचना कसरी उपलब्ध गराउने एउटा गम्भीर चुनौतीको अवस्था छ। त्यसैले पत्रकारहरूको क्षमता र सामर्थ्य वृद्धि गर्ने कामलाई राज्यले, पत्रकार महासंघले र पत्रकारितासित सम्बन्धित सबै संस्थाहरूले उच्च प्राथमिकता दिनुपर्दछ भन्ने मलाई लाग्दछ। राज्यले पत्रकारिता क्षेत्रलाई सहयोग गर्ने एउटा प्रमुख क्षेत्र विज्ञापन र अरू सहयोगहरू सँगसँगै यसको क्षमता अभिवृद्धि गर्ने काम
0: एउटा कुरालाई अलिकति मजासँग गरौँ भनेर सोच्यौँ, किनभने अलिअलि पाइला चाल्दै थियौँ। त्यसमा सरकारले प्राथमिकतामा राखेपछि भएकै स्रोत साधनबाट पनि मनलाई ठुलो बनाएर सुरु गरौँ न त भनेर हामीले सुरु गर्यौँ। सुरु गर्ने चरणमा अलिकति च्यालेन्जेस आएको थियो, अलिअलि समन्वय, अलिअलि साथ नपाइने हो कि भइरहेको थियो होइन, जिल्ला प्रशासन कार्यहरू अन्य अन्य निकायहरूसँग। तर बिस्तारै घचट्दै घचट्दै घचट्दै लगेपछि चाहिँ सबैतिर मजाले चलायमान भयो। अहिले हजुरलाई भन्नु पर्दाखेरि हामीले 2,78,000 जुन पासवर्ड जिल्लाहरूमा पुर्यायौँ, जिल्लामा पुर्याइसकेपछि अहिले चाहिँ 75 जिल्लाबाट यो घर दैलोमा सेवा सुरु भयो. यो भने त एकदमै राम्रो होइन. अब ऋणका पत्र लिएर जाँदाखेरि कति पिर पर्थ्यो नागरिकलाई, फेरि पनि पत्र लिएर आए हुलाग्ने भनेर पिर पर्ने. अहिले पासपोर्ट जाँदा अन्य कागजात नजिकै जाँदाखेरि खुसी हुनुभएको छ, त्यो एउटा राम्रो भएको छ. सँगसँगै सवारी चालक अनुमति पत्र वर्षौँदेखि छाप्न नपाएर सेवाग्राहीले पाउनु भएको थिएन, त्यो जिल्लासम्म लाने भन्ने कुरो पनि एकदम गाह्रोसँग पुग्थ्यो, धेरै पछि पुग्थ्यो. हुलाकसँग काम गरेपछि, यातायात व्यवस्था विभागले काम गरेपछि चाहिँ जति बेला छापिन्छ, छापिने बित्तिकै तुरुन्तै प्रदेश अन्तर्गत हाम्रो यातायात कार्यालयहरू छ सबै प्रदेशको, त्यहाँ पुग्यो. 8,00,000 बढी सवारी चालक अनुमति पत्र हाले पुर्याइयो, त्यो पनि सफल भयो. अनि त्यसपछि अब यो लाइसेन्स पुर्याउने काम त घर दैलोमा सुरुमा त थिएन, किनभने सुरुमा त जिल्लैसम्म पनि पुगेको थिएन, यो काम गराएको थिएन. यो हाम्रो लागि पहिलो भएको थियो, अनि त्यसै मध्येबाट पनि

0: केही चिजलाई चाहिँ ब्रेक थ्रु गरेर डाकरेखा पुनरावलोकन गरियो वैशाखमा, ठ्याक्कै त्यसपछि त यस्तो मजासँग त्यो कामहरू भएको छ अन्तर जिल्ला अन्तर प्रदेश। गाँसेपछि अझै सहजसँग हजुर हामीले ठेगाना प्रणालीमा हुला पुग्न अझै सहज हुन्छ, यो कुरा पनि भएको छ होइन। पब्लिकलाई नजिकैबाट सेवा पुर्याउन स्वास्थ्य भनेको सबैभन्दा संवेदनशील कुरा हो, संविधानको हक पनि हो। त्यो हुँदा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग हामीले सम्झौता गरेर अहिले चाहिँ देशभरिको 17 अस्पताल छन् त्यो सम्झौता भएका, त्यो त्यहाँ चाहिँ हामीले प्रयोगशालाको नमुना ढुवानी गर्छौँ, लानी ल्याउने गरेका छौँ। अब यो बिचमै कति राम्रो ऊ भएको छ, प्रभाव परेको छ भने ल्याबले आफैले के भन्दै हुनुहुन्छ, अब आगामी दिनमा जिल्ला टु जिल्लाबाट पनि त्यहाँ एकदम जनतालाई सहज गराउने काम गरौँ, एउटा रेफ्रिजरेटर अथवा चाहिँ एउटा टेम्परेचर मेन्टेन गर्ने खालको भेहिकल हुलाकले किन्न पर्यो हजुर, यो सरकारलाई भन्नु पर्यो भनेर उहाँहरूले सुझाव दिनुभएको छ कि, त्यसले पनि हाम्रो उत्साह थप्या छ। स्वास्थ्य शिक्षा सूचना केन्द्रका साना साना कुराले पनि जनतालाई अवेरनेस नहुँदा कति रोग लागेको छ होइन, त्यो हुँदाखेरि सान साना कुराको सन्देश पनि पालिकासम्म पुग्ने अवस्था नहुँदाखेरि जुन वञ्चित हुनुभएको थियो अहिले चाहिँ त्यो पनि काम गरेका छौँ हामी। स्वास्थ्य शिक्षा सूचना केन्द्रसँग पनि सम्झौता गरेका छौँ, स्वास्थ्य बिमा बोर्डसँग पनि सम्झौता गरेर सामग्री ढुवानी गर्न थालिसक्यो, स्मार्ट हुलाक पनि छनौट गऱ्यौँ यो पालि 50 वटालाई बनाउने भन्ने कार्यक्रम थियो, अब त्यो स्मार्ट हुलाकले चाहिँ मजाले सूचना प्रविधिमा आधारित भएर स्ट्यान्डर्ड काम गर्छ, त्यो पनि हामीलाई उत्साह थप्या छ। अनि एयरलाइन्सहरूसँग पनि गरेका छौँ, अब पछिल्लोमा टेलिकमसँग सिम कार्ड लगायतको सामग्री घर दैलोमा पुर्याउने, उहाँहरूको डिलरसँग पुर्याउने यी सबै लगायतमा पनि हामी अघि बढाएका छौँ, अनि पासपोर्ट विभागसँग पूरक सम्झौता गरेका छौँ। कस्तो भने योभन्दा अगाडि चाहिँ 33 जिल्लाको जिल्ला प्रशासन कार्यालयमा हामीले पुर्याउने अनि बाँकी जिल्लाका जिल्ला प्रशासन कार्यालय त्यो 33 भित्र आउनु पर्थ्यो आफै, त्यो बाध्यता थियो पासपोर्ट विभागसँग, त्यो पूरक सम्झौता गरेर हामी सबै ठाउँमा लान सक्छौँ भनेर इलाकासम्म पुग्ने गरी सम्झौता नि गरेका छौँ। त्यसले गर्दाखेरि राम्रो होला, अब त्यति मात्रै होइन, हामीले यही कुरा गरिराख्दाखेरि धेरै कुरा आवश्यकता छ नि त, सूचना प्रविधि टेक्नोलोजी स्रोत साधन त सीमित छन्, त्यो भएर सीमित स्रोत साधनलाई चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ भनेर जताततै एडभोकेसी गरि पनि रहेछौँ। अहिले बजेटमा अलिकति डाङ ढुवानी सवारी किन्नलाई बजेट आएको छ, त्यसबाट पनि हामीलाई अलिकति राहत पुग्छ होला भनौँ।
1: हजुर, अब यति धेरै नागरिकको सुविधाको लागि यहाँले हुलाकले काम गरिरहँदा हुलाक सेवाको महत्व दिन प्रतिदिन बढेको छ भन्न सकिन्छ
0: एकदमै। यो हुलाक भनेको कस्तो रहेछ भने म्याडम, यो हाम्रो मुटु हो, मुटुको मुटुले ब्लड चाहिँ सर्कुलेसन गरेन भने शरीरका अन्य अङ्ग चल्दैन
1: हजुर,
0: त्यो भएर सरकारले जति सुकै काम गरोस् न त्यसले चाहिँ जनताले थाहा पाएनन्, जनताको नजिकै पुगेन भने त जहिले पनि ग्याप रहिरहेको छ नि त, जहिले पनि इन्फर्मेसनबाट उनीहरू वञ्चित हुन्छ, अनि सरकारप्रति उनीहरूको माया विश्वास चाहिँ पुनर्स्थापना हुँदैन। त्यो हुँदाखेरि हुलाकलाई जति चलायमान गराएर सरकारको गुड्स र सर्भिस भनौँ न दुइटै चिज चाहिँ नजिकै पुर्याउन जब सकिन्छ त्यसपछि सरकार र जनताको एकदमै दूरी नजिक हुँदो रहेछ, अनि माया बढ्दो रहेछ क्या, मेरो सरकारले यो गरेका छ, मेरो राज्यले यो गरेका छ, मलाई दिएको त मेरो राज्यले गरे हो नि त, म जनता भएर गरे हो भनेर उसले सोच्छ के।
1: त्यसबाट
0: हुलाक भनेको चाहिँ यो संसारभरि हुलाकलाई किन सबैभन्दा पहिलो स्थानमा राख्ने रहेछन् अन्य देशमा भन्दाखेरि जनतासँग जोड्नलाई राख्ने रहेछन्, त्यो जनताले कहिले गुनासो गर्दैन, किन भन्दा हुलाक नजिकै पुग्यो नि त। यो बिच हाम्रो चाहिँ एकदम हुलाक प्रायोरिटीमा नपरेको, अलि हेला गरे जस्तो, ए हुलाके त बजेट किन चाहिन्छ, तिमीहरूलाई गाडी किन चाहिन्छ, त्यस्तो खालको हो।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। पछिल्लो एक हप्तामा 3 जनाले शरीरमा आफै आगो लगाएका छन्। नेपालमा जलन एक गम्भीर जनस्वास्थ्य समस्या मात्र नभई यो राजनीतिक, सामाजिक, आर्थिक समस्या पनि हो। नेपालमा वर्षेनी 60,000 मानिस कुनै न कुनै प्रकारका जलनको समस्या भई अस्पतालमा पुग्ने गरेका छन्। सबैभन्दा बढी दुर्घटनाका कारण शरीरमा जलन हुने गरेका छन्। शरीरमा आफैले वा अरूलाई आगो लगाउने घटना एकदमै कम मात्रै आउने गरेको अस्पतालहरूको तथ्याङ्क छ। विश्व स्वास्थ्य संगठनका अनुसार ग्रामीण नेपालमा जलन चोटपटकको दोस्रो प्रमुख कारण हो र कुल अपाङ्गता मध्ये करिब 55% जलनसँग सम्बन्धित छ। किर्तिपुर अस्पतालका अनुसार वर्षेनी 800 भन्दा बढी जलनका बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पताल पुगेका मध्ये 10% बचाउन गाह्रो हुने गरेको डाक्टरहरू बताउँछन्। धेरै जसोलाई बचाउन नसक्नुमा प्रमुख कारण कति प्रतिशतसम्म जलेको छ र बिरामीलाई जल्ने बित्तिकै आवश्यक प्राथमिक उपचार भयो कि भएन भन्ने विषय महत्वपूर्ण हुन्छ। आजको कार्यक्रममा जलनको प्राथमिक उपचार, रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्छौ। कुराकानीमा हामीसँग हुनुहुन्छ किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: धन्यवाद म्याडम।
0: यो जलन कस्तो खालको स्वास्थ्य समस्या हो, यहीँबाट सुरु गरौँ।
1: जलन चाहिँ स्वास्थ्य समस्या मात्रै नभएर यो चाहिँ यसको चाहिँ सामाजिक पाटो छ, यसको पोलिटिकल पाटो छ, यसको आर्थिक पाटो छ, कि त्यस कारण यसलाई चाहिँ हामीले प्योरली स्वास्थ्य समस्या मात्रै भन्दैनौँ। सामाजिक समस्या किनभने समाजमा जो चाहिँ पिछडिएका छौँ, गरिब अथवा असहाय अथवा महिला बालबालिका यस्ता खालका अझ विपन्न परिवारकालाई बढ्ता हुने भएको हुनाले यो सामाजिक समस्या पनि हो। अनि अर्को चाहिँ यो चाहिँ आर्थिक समस्या कसरी हो भन्दाखेरि एकदमै खर्चिलो छ उपचार। यहाँ नेपालमा मात्रै होइन, जताततै जहाँ पनि यसको उपचार एकदमै खर्चिलो भएको हुनाले त्यसले यो चाहिँ आर्थिक समस्या पनि हो, त्यसरी हामी लिन्छौँ यसलाई चाहिँ।
0: एकमुष्ट रूपमा सामाजिक स्वास्थ्यका दृष्टिले र आर्थिक दृष्टिले पनि यो जुन चाहिँ एकमुष्ट रूपमा हेर्नुपर्ने खाँचो पनि यहाँले औल्याउनु भयो होइन। नेपालमा के छ यसको अवस्था?
1: सरकारी तथ्याङ्क नै हेर्ने हो भने त झन्डै झन्डै 60,000-65,000 मान्छेहरू जलन भएर सरकारी संयन्त्रमा पुगेको हाम्रो तथ्याङ्क छ। तर खुसीको कुरा चाहिँ के छ भने ती सबैलाई अस्पतालमा भर्ना गरेर अपरेसन गर्नुपर्ने, त्यो ठुलै उपचार गर्नुपर्ने, लामो उपचार गर्नुपर्ने छैन। त्यसले गर्दाखेरि हामीले चाहिँ यसलाई यो समस्या ठुलो भए तापनि यो म्यानेजै गर्न नसकिने खालको चाहिँ छैन।
0: जति पनि उपचारका लागि अस्पताल पुग्छन् त्यसमध्ये एकदमै थोरै न्यून मात्रामा मात्रै उपचारपछि घर फर्कन्छन् भनेको के हो वास्तवमा?
1: त्यस्तो त होइन, अधिकांश त बाँच्छन्, त्यस्तो होइन। एउटा कुरा चाहिँ के छ भन्दाखेरि हाम्रा बिरामीहरू धेरै टाढा टाढाबाट पनि आउनुपर्ने भएको हुनाले, जस्तो हाम्रै अस्पतालमा पोहोरको साल 877 जना बिरामी भर्ना भए, ती बिरामीहरू 75 जिल्लाबाट आएका थिए र 75 जिल्लाबाट बिरामी आएर हाम्रोमा भर्ना हुने चाहिँ यो तेस्रो वर्ष हो, 2025 चाहिँ होइन, तेस्रो वर्षसम्म लगातार 75 जिल्लाबाट बिरामी आयो। त्यसको मतलब त बिरामी टाढा टाढाबाट आउनु पर्यो। उहाँहरू आउँदाखेरि आउने भनेको धेरै जसो एम्बुलेन्समा, हाम्रो एम्बुलेन्समा उपचार गर्दै आउने सुविधा छैन। हामी कहाँ ड्राइभर हुन्छ अनि त्यहाँबाट बिरामी र बिरामीको मान्छे मात्र। त्यसो हुनाले हाम्रो एकजना साथीले चाहिँ हाम्रो एम्बुलेन्सहरूलाई धेरै जसो हाम्रो एम्बुलेन्सलाई चाहिँ ट्याक्सी विथ साइरन, मतलब साइरन भएको ट्याक्सी भन्नुहुन्छ कि उहाँले, किनभने त्यहाँ उपचार गर्ने कोही पनि प्यारामेडिकहरू हुनुहुन्न। त्यसले गर्दाखेरि हामीलाई समस्या, किनभने जलन अलि गहन भयो, धेरै जलेको भयो भने चाहिँ उहाँहरूलाई नसाबाटै पानी दिनपर्ने अथवा मुखबाट त्यो जीवन जल खुवाउनु पर्ने हुन्छ। त्यो खुवाइराखेर पिसाब फेरि कति भयो भन्ने हेर्नुपर्ने हुन्छ। पिसाब पनि उहाँहरूको नर्मल पिसाब 9 इन्जेलसम्म बढाउनु पर्ने, धेरै पिसाब आयो भने घटाउनु पर्ने, त्यो खालको कुरा त हामीले चाहिँ अब बाहिर गर्नलाई गाह्रो भइरहेछ। सबभन्दा ठुलो समस्या त्यो हो। हाम्रै अस्पतालमा 100 बिरामी भर्ना भएको मध्येमा आजभन्दा 12 अगाडि चाहिँ 25 मान्छे मर्थे पहिले है 100, अहिले आएर गएको वर्ष हामीसँग 10 मात्रै मर्ने भएको छन्।
0: अब भनेपछि 10%
1: मात्रै, अमेरिकाको हिसाब गऱ्यो भने 1% मात्रै मर्छन्, तर हाम्रोमा 25 ल्याउने भनेको राम्रै भयो, तर त्यसले पनि पुगेको छैन, अझै काम गर्नुपर्नेछ, जसले गर्दाखेरि मर्नेहरूको संख्या अझै घटाउनु पर्नेछ।
0: भनेपछि मर्नेको संख्या चाहिँ घट्दो नै क्रममा छ, तर उपचार पछिको उसको जुन जटिलताहरूका कुराहरू चर्चाहरू चाहिँ हामी कार्यक्रममा गर्दै नै जानेछौँ। पछिल्लो यो भएको घटनालाई लिएर चर्चा गरौँ न, विशेष गरेर पछिल्लो समयमा हाम्रो अहिले यो 2-3 दिनमै केस हेर्ने हो भने 3 चाहिँ यो शरीरमा आगो लगाएको घटनाहरू हाम्रो माझमा आइपुगेको छ। जलनका थुप्रै घटनाहरू हुन्छन् होइन, विशेष गरेर चर्चा गर्नुपर्दाखेरि के कस्ता खालका जलनका घटनाहरू चाहिँ हुने गरेका छन्?
1: अधिकांश घटना त यस्तो यसरी आफूले आफूलाई जलाउनेबाट होइन, यो चाहिँ अलिअलि हाम्रो मिडियाले गर्दाखेरि पनि होला भन्ने लाग्छ मलाई होइन। अब अधिकांश बिरामी चाहिँ आगोबाटै जलेर बच्चाहरूमा चाहिँ तातो पानी तातो तेलहरूले
0: सावधानी नअपनाउँदा
1: सावधानी हजुर एक्सिडेन्टै हुन्, अधिकांश बर्नहरू एक्सिडेन्टल हुन्, एक्सिडेन्ट भएर हुने हो, एकदमै कम पर्सेन्ट मात्रै मान्छेले आफूले आफूलाई लगाउने अथवा अर्को मान्छेलाई लगाउने, अर्को मान्छेलाई लगाउने पनि विशेष गरी एसिड भन्ने थियो, पहिले एसिड लगाउँथ्यो, त्यो चाहिँ हाम्रो एकजना बर्न एक्टिभिस्ट उज्ज्वल विक्रम थापाको प्रयासले विभिन्न नियम कानुनहरू बनेर त्यो अहिले चाहिँ जिरो नै भएको छ हजुरको, शून्यमा झरेको छ, 3 भइसक्यो
0: त्यो शून्यमा
1: त्यो झरिया छ। त्यस कारण चाहिँ एसिड बर्न अहिले त्यसरी हामीले मेन्सन पनि गर्नु परेन, तर अधिकांश चाहिँ आगो जलेर आगोले नै अथवा तातो पानी तातो तेल र अहिले भर्खरै चाहिँ बिजुलीले पनि धेरै मान्छेहरू आइराखेका छन् जलेर,
0: बिजुलीको पोलमा अथवा करेन्ट लागेर
1: हजुर
0: यो पनि धेरै छ,
1: धेरै भइराखेको छ। त्यसै गरेर अब हामी गाउँतिर त हजुरको बाहिर दाउरामा आगो बालेर खाना बनाउनु पर्ने खालको स्थिति छ, त्यसमा चाहिँ सजिलैसँग मान्छेहरू पर्ने सारी सलहरू परेर जल्ने एकदमै कमन छन् हजुरको। अनि अब ग्यास लिक हुने कुराहरू भयो, त्यो पनि अलिकति छ, अहिले चाहिँ इलेक्ट्रिसिटीले गर्दाखेरि।
0: अब यो विद्युतको सम्बन्धी चाहिँ भनेको घरकै विद्युतको कारणले गर्दा धेरै हुन्छन् कि बाहिर हाई टेन्सनको अथवा अरूहरूले पनि बढी भइरहेको,
1: घर अथवा घर नजिकैकोमा धेरै हो, तर अहिले चाहिँ बाहिर नै खेतहरूमा बारीमा त्यो तारहरू त्यो झुन्डिराखेको त्यो अनि बिजुली गइराखेको तारहरूमा त्यस्तोमा झुन्डेर कुनै कुनै ठाउँमा त अब ट्रान्सफर्मर पनि एकदमै नजिकै भएर त्यहाँ मान्छेहरू परेको त्यस्तो घटनाहरू पनि भएको छ। अनि अर्को चाहिँ यो केबलमा जुन काम गर्छन् नि टिभी अथवा नेटवर्कहरूको केबल, त्यसमा पनि कहिले कहिले चाहिँ बिजुली लिक भएर त्यसमा काम गर्ने मान्छेहरू पनि परेको पनि घटनाहरू छन्।
0: कतिपय अवस्थामा सावधानी अपनाउँदा अपनाउँदै पनि यस्ता दुर्घटना चाहिँ हुने
1: हजुर हजुर, तर यो सावधानी राम्रोसँग अपनाउने हो र अरू पनि उपायहरू छन् कसरी नहोस् भन्ने कुरा। त्यसो गर्दाखेरि विकसित देशहरूले चाहिँ 100 चाहिँ हटाइसके, 100% उनीहरूले त्यो रोकथाम गर्न सफल भइसके। अब हामी चाहिँ त्यो गर्न नसकेको हुनाले अहिलेसम्ममा हामीले त्यो भोगिराख्नु परेछ।
0: भनेपछि विकसित राष्ट्र अघि यहाँले पनि भन्नुभयो, उपचारदेखि लिएर रोकथामदेखि लिएर विकसित राष्ट्र अथवा अन्य राष्ट्रहरूले चाहिँ धेरै कम गरिसकेका छन्, जलनका घटना नै कम हुँदैछ, रोकथामै कम हुँदैछ, भनेपछि उपचारबाट निको भएर फर्किने पनि धेरै छन्। हाम्रोमा चाहिँ कमी हुनुको कारण चाहिँ
1: गरिबीले गर्दाखेरि, किनभने
0: गरिबी मात्रै हो त,
1: एउटा त गरिबी नै हो, किन भन्नुहुन्छ भने म त्यो प्रमाण दिन्छु हजुरलाई। आज हजुरले अमेरिका भनौँ, अमेरिका त धेरै धनी देश भयो होइन, अमेरिकामा गएर हजुरले 10 बर्नको बिरामी हेर्नुभयो भने त्यो 10 मध्येमा 8 बिरामी चाहिँ गरिब हुन्छन् त्यहाँ अमेरिकामा पनि होइन। नेपालमा जानुभयो भने 8 नौ होला, 10 नै गरिब छ नेपालमा चाहिँ, त्यति मात्रै फरक हो, नभए चाहिँ गरिबी नै हो हजुरको। अब अर्को पनि के छ भन्दाखेरि गरिबी हाम्रो हट्दै जाने भने, जस्तो भनौँ न नेपालमै हाम्रो अहिले 100% नेपालीहरूले बिजुलीमा त्यो पनि एकदम सुरक्षित खालको भाँडाहरूमा हामीले खाना बनाउने हो भने होइन, कति वर्ण त त्यसै घटिसक्यो, किनभने हाम्रो वर्णहरू चाहिँ चुलो बालेर गर्नुपर्ने, जाडोको मौसममा त हामी सरकारले नै हामी दाउराको ठुल्ठुलो दाउरा दिएर तराईमा आगो बालेर बस्नलाई हामी दिन्छौँ, त्यही पर्छन् अनि बिचरा महिलाहरू, होइन? त्यसो भएको हुनाले एउटा मात्रै चिजले मात्रै पनि त्यति फरक पर्ने रहेछ भने विचार गर्नु न, हामीले गरिबी यदि हामीले हटायौँ भने कसरी यो चाहिँ कम हुन्छ भन्ने कुरा, त्यो गरिबी नै हो हजुरको एक किसिमले गरिबी।
0: अब यही गरिबीको सन्दर्भ जोडिरहँदाखेरि भर्खरैका तिनवटा घटनाहरूले पनि केही के दृश्यहरू चाहिँ देखाइरहेको छ, होइन? विशेष गरेर गणेश नेपालीकै केसलाई लिएर भनौँ न, जुन जलन भइसक्यो, जलन भएपछि चाहिँ उसलाई अस्पतालसम्म हिँडाएर ल्याएको देखियो, होइन? यो कतिको खासमा हामीले जनचेतनाको कमी अथवा के हो त यसरी हिँडाएर लानुहुन्थ्यो?
1: होइन, यस्तो हो, अब हाम्रो जनचेतना धेरै कमी छ, त्यसमा त हामीले कुरै आर्ग्यु नै गर्नु परेन, होइन? त्यस्तो घटना हुँदाखेरि कसैको पनि शरीरमा आगो जलिरहेछ भने पहिले त त्यसलाई निभाउन हामीले कोसिस गर्नुपर्छ सकभर छिटो, त्यस्तो हुनै नै नदिनको लागि। अब जब कोही मान्छेले पेट्रोल निकाल्दैछ र उसले शरीरमा लगाउँदैछ भने चाहिँ हामीले थाहा पाउनु पऱ्यो नि उसले के गर्न खोज्या भनेर, त्यो बेलामा नै हामीले उहाँलाई चाहिँ त्यस्तो गर्न नदिनको लागि कोसिस गर्न सक्छौँ। पुलिसहरू नै त्यहीँ थिए, होइन? त्यो अब त्यस्तो कुरा गरेर त अब घटना भइसकेपछि त अब हामीलाई अहिले भन्दाखेरि त्यो मजा आएन, तर उपायहरू त अनेक थिए नि त। त्यहाँ कोही मान्छेले आफ्नो मोटरसाइकल पेट्रोल उसले निकाल्दैछ भने त्यो निकाल्न खोजेको के को लागि होला त, अर्को मान्छेलाई दिनको लागि अथवा पखाउनको लागि त होइन,
0: के गर्दैछ भने
1: त्यो बुझिसक्यो, होइन? अब जलिसक्यो भने पनि त्यो बेलामा हामीले उसलाई निभाउने तरिकाहरू पनि थुप्रै छन् त, त्यो निभाउने तरिकाहरू हामीले गरेनौँ। एउटा त्यो भयो, भिडियो खिचेर बस्यौँ बरु हामी, तर निभाउन गरेनौँ, होइन? एउटा त्यो भयो। अब अर्को चाहिँ निभाइएपछि त राम्रो भयो। अब त्यो निभाइसकेपछि हामीले गर्नुपर्ने कुरा के थियो भने उहाँको त्यो जलेको कपडाहरू निकालेर अथवा घडीहरू केही छ भने त्यो सिक्रीहरू छ भने त्यो निकालिदिएर अब हामीले पानी लगाउन पर्थ्यो जलेको भागमा, एम्बुलेन्स बोलाउनु पर्थ्यो, तर एम्बुलेन्समा अहिले कहिले दौडाउनु जरुरी छैन, होइन? अस्पतालमा पुगेपछि पनि हामीले पानी नै लगाउने हो, होइन? पानी नै लगाउने, त्यसको लागि त्यो पानी हामी एम्बुलेन्स बोलाउँदाखेरि एम्बुलेन्स आउन आधा घन्टा भए पनि हामीलाई केही फरक पर्दैन, किनभने आधा घन्टासम्म त्यो पानी लगाइराख्नु पर्ने हो। हामीले पानी लगाउँदाखेरि चाहिँ के हुन्छ भने जलेको भागमा हामीले सामान्य पानी है त्यो, होइन? पानी लगाउँदाखेरि के हुन्थ्यो भने त्यो गहिरो हुन पाउँदैन थियो, त्यो
0: घाउ
1: गहिरो नहुने बित्तिकै त्यो घाउ टोटल्ली फरक पर्छ कि, त्यो घाउलमा हामीले अपरेसन गर्न पर्दैन, त्यसको काटेर त्यहाँ छाला लगाउन पर्दैन, उसको शरीरमा असर पर्नेहरू धेरै कम भइहाल्छ, ड्रेसिङ गरेर मात्रै त्यो मान्छेलाई निको बनाउन सकिन्छ गहिरो भएन भने।
0: जस्तो यहाँले भन्नुभयो नि, एम्बुलेन्स बोलाउनु हतार गर्नुभन्दा पनि उसको शरीरमा चाहिँ पानी लगाइराख्ने पनि तरिका हुन्थ्यो होला, जस्तो कतिपयले त्यहाँ बोतलबाट पानी खनाइराखेको पनि देखियो, होइन? त्यो भनेको उसले केही न केही जानेर कोसिस चाहिँ गरेको देखियो, तर पानी चाहिँ कसरी चाहिँ लगाइराख्नु पर्ने थियो?
1: पानी चाहिँ खनाउने नै हो, खनाउने अब सावर छ भने त सावर त अब त्यो बाटोमा त सावरको कुरा आएन, तर कमसेकम त्यहाँ हामीले त ठुल्ठुलो बोतलहरू अथवा मिनरल वाटरै भए पनि उसको ज्यान बचाउनलाई त हामीले ल्याएर खनाएको खनाएकै गरिराखेको भए आधा घन्टासम्म गर्नुपर्छ, त्यो गर्न पाएको भए गहिरो हुँदैन थियो। हामीले बाल्टीमै पानी ल्याएर लगाए पनि हुन्छ, तर बिस्तार बिस्तार लगाइराख्नु पर्यो, जसले गर्दाखेरि त्यो घाउ तातो घाउ चाहिँ चिसाउँदै जानु पर्यो र उसको बडीको टेम्परेचर शरीरको जति जे ताकुन हो त्यो लेभलमा ल्याइदियो भने त्यो पछाडि त ड्यामेज हुँदैन, त्यसलाई चिसो बनाउनु पर्ने होइन, आइस लगाएर चिसो बनाउनु पर्ने पनि होइन। त्यो झन् गहिरो हुन्छ, त्यो चाहिँ आइसले झन् गहिरो बनाउँछ, हामीलाई शरीरको तापक्रममा ल्यायो भने त्यो पछाडि त्योभन्दा तल लान पर्दैन, त्यो हामी गर्न सक्थ्यौँ। त्यो पछाडि मात्रै एम्बुलेन्स पठा हिँडाएर त त्यो त अब पराकाष्ट नै भइहाल्यो नि, त्यो त त्यस्तो
0: हुन त उहाँहरूसँग विकल्प थिएन, त्यहाँ केही नभएको कारणले गर्दा एउटा अपरिचित मान्छेले अस्पतालसम्म पुर्याउन गर्नु खोजेको कोसिस हो त्यो, होइन? त्यसरी नै बुझौँ हामीले, जल वियोजनको पनि अवस्था आउन सक्छ, होइन? भनेको उसलाई पर्याप्त पानी पनि दिनुपर्छ भन्ने छ, कसरी दिनुपर्छ
1: पानी त त्यो दिनलाई चाहिँ दुईटा कुरा, एउटा त जीवन जल दिन सकिन्छ यदि खान सक्छ भने उसले, होइन? नभए नसाबाटै दिनुपर्ने हो, त्यो पनि स्पेसल खालको पानी भन्छौँ रिन्जेस लाग्दो भन्छ, त्यो नै दिनु पर्यो, जे पाए त्यही पनि दिन भएन। तर पहिलो आधा घन्टा चाहिँ पानी नै लगाउने हो, जुनसुकै ठाउँमा पनि, जहाँ हाम्रो अस्पतालमा त्यो कुनै पनि बिरामी आयो भने हामी सोध्छौँ तपाईँको जलन भएको कति भयो, 3 घन्टा हो भने अझै पनि पानी दिन्छौँ हामी, 3 घन्टाभित्रमा अझै पनि पानी लगाइदिन्छौँ क्या हामी, त्यो लगाएर त्यसलाई चिसो बनाउन कोसिस गर्छ। तुरुन्तै त झनै राम्रो भयो, किनभने ड्यामेज हुन पाएन, होइन? त्यो चाहिँ तातो त्यहाँ लामो समयसम्म बस्यो भने त्यो गहिरो हुन्छ र धेरै फैलिन्छ भन्ने कुरा हो कि।
0: अब गणेश नेपालीकै केसलाई नै जोड्न खोजेँ, किनभने पछिल्लो समयमा भएको घटना यही नै हो, होइन? भनेपछि अघि यहाँले भन्नुभयो नि धेरै पर्सेन्ट त हामीले बचाउन सक्ने हामीसँग त्यो क्षमता छ भन्नुभयो, तर बचाउन सकेन।
1: धेरै पर्सेन्ट भनेको अहिले हाम्रो चाहिँ कीर्तिपुर अस्पतालमा चाहिँ हामीले सबैभन्दा धेरै पर्सेन्टेज जलेको बचाएको भनेको 60% होइन, 60% जलेको मान्छेहरू हामीले 10% जस्तो 100 जनामा 10 जना यति बचाउँछौँ होला। 40% जलेको बिरामीलाई चाहिँ 100 50 जन्माउन के अरे बचाउन थालेका छौँ हामीले केही वर्ष अगाडिदेखि। तर आजभन्दा 10 वर्ष अगाडि हामीले 40% जलेको एउटा पनि बचाउन सक्दैन थियौँ। पहिलो वर्ष 2014 हामीले एउटा पनि बचाउन सकेका थिएनौँ, तर अहिले ती बिरामीहरू मध्येमा हामीले 50% बचाउँछौँ होइन, त्यो छ। तर त्यो के हो भन्दाखेरि त्यसलाई अझै राम्रो बनाउन सकिन्छ, त्यसको त्यो पर्सेन्टेज हामी बनाउन सक्छौँ। तर दुईवटा कुरा, एउटा बिरामीले पहिले फर्स्ट एड पाए कि पाएन, फर्स्ट एड भनेको त्यही पानी लगाउने पाए कि पाएन, र उसले त्यो पछाडि अस्पताल आइन्जेलसम्म उसले पानी पाए कि पाएन भन्ने हो कि। अब टाढा टाढाबाट आउँदाखेरि चाहिँ अब त्यो पानी पाउँदैन, त्यो समस्या हो हामीलाई, किनभने हाम्रो एम्बुलेन्समा पानी दिइराख्ने मान्छे त छैन, ड्राइभर मात्रै हो अधिकांश एम्बुलेन्समा। त्यसले गर्दाखेरि त बिरामीले त कुनै सेवा त पाएन, जबकि त्यो बिरामी यदि अस्पतालमा हुन्थ्यो भने हामीले प्रत्येक घन्टामा दिएको पानी

0: बाहिर निस्किएर लडीबुडी गर्नु पऱ्यो, लडीबुडी गऱ्यो भने चाहिँ त्यो आगो त निप्छ होइन, किनभने शरीर र जमिनको बिचमा जुन भाग टाँसिएको हुन्छ त्यो बेलामा त त्यहाँ त अक्सिजन पाउँदैन उसले, आगोले आगोले अक्सिजन नपाउने बित्तिकै आगो निभिहाल्थ्यो होइन, त्यो एउटा निभाउने तरिका। त्यो गर्ने बित्तिकै हामीले उसको चाहिँ औँठी, गलामा केही सिक्री छ अथवा केही छ भने, मेटलको कुराहरू छ भने त्यो सबै निकालिदिनु पऱ्यो, कपडाहरू पनि निकालिदिनु पऱ्यो राम्रो। त्यो पछाडि चाहिँ अनि हामीले उहाँलाई पानी नै दिन पऱ्यो, पानी चाहिँ नै हामीले जति सक्दो होइन त्यो शरीरको जहाँ जहाँ जलेको छ ती सबै भागमा पर्ने गरेर पानी हामीले आधा घन्टासम्म लगाइदिनु पऱ्यो। त्यो भयो भने गहिरो पनि भएन, ऊ पनि भएन। त्यो पछाडि मात्रै अनि बल्ल अनि हामीले चाहिँ अस्पताल पुर्याउने काम गर्नुपर्छ।
1: जस्तो जलन भएको व्यक्तिलाई चाहिँ हामीले एउटा प्राथमिक उपचार सबैभन्दा महत्त्वपूर्ण जसले गर्दा चाहिँ उसको जीवन रक्षाको कुरासँग जोडियो होइन, प्राथमिक उपचार एकदमै महत्त्वपूर्ण भयो। यो सँगसँगै चाहिँ उसलाई एउटा आत्मबल बढाउन पनि जरुरी होला। अब आगो लागिसकेको छ भने उसलाई हतोत्साही हुने सम्भावना निकै हुन्छ, मनोबल गिर्ने सम्भावना निकै हुन्छ, के गर्नुपर्छ त्यो बेला
0: चाहिँ? अब उहाँलाई भन्नु पऱ्यो कि अब तपाईँ नअतालिनुहोस्, हामी तपाईँलाई अस्पतालमा लिएर जान सक्छौँ, लिन्छौँ, त्यहाँ पुगेपछि तपाईँको उपचार सुरु हुन्छ भन्नु पऱ्यो। अस्पतालमा आइपुगेको छ भने तपाईँ अस्पतालमा आइसक्नुभयो, तपाईँ अतालिनु कामै छैन, अतालिनु पर्दैन, तपाईँको उपचार हामी गर्छौँ भनेर भन्नु पऱ्यो, जसले गर्दाखेरि उसले महसुस गर्नु पऱ्यो कि म ठिक ठाउँमा आइपुगेँ, अब म सुरक्षित छु भन्ने उसलाई फिल गर्नु।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौँ र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ किर्तिपुर वन अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शङ्कर मान राई। डाक्टर साहब, विशेष गरेर हामीले यो जलनको सन्दर्भमा प्राथमिक उपचार एकदमै महत्त्वपूर्ण हुन्छ जसका बारेमा चाहिँ चर्चा पनि गऱ्यौँ। अब अलिकति अस्पताल ल्याइसकेपछिको अवस्थामा अलिकति जाउँ, अस्पताल ल्याइसकेपछि तत्काल त्यहाँ चाहिँ हुने उपचार चाहिँ के हो?
0: अस्पताल पछि अब उसले पानी पहिले पाएको रहन्छ भने, पानी लगाएको रहन्छ भने हामी पानी लगाउँछौँ, तिन घन्टासम्म नै लगाउने भनेर भनिहालेँ। हाम्रो अस्पतालमा त एउटा रुम बेग्लै नै रुम राखेको छौँ, जहाँनिर त्यो बिरामीलाई सोध्छौँ हामी, तिन घन्टाभित्रमा हो भने अझै पनि पानी लगाएरै राख्छौँ होइन, आधा घन्टा लगाइसकेका छैन भने पहिले। त्यो भयो, त्यो पछाडि उसमा लागेको त्यो कपडाहरू सबै फिकाल्नु पऱ्यो, औँठी गहनाहरू के छन् त्यो सबै निकालेर अनि हामीले उसको ऊ गर्छौँ, हेर्छौँ, जाँच गर्दाखेरि उसलाई अप्ठ्यारो भइराख्यो भने, अब सास फेर्ने अप्ठ्यारो भएको भने त्यो हेर्छौँ हामी के कारणले भएको भनेर, नभए चाहिँ हामी अक्सिजन दिन्छौँ अनि त्यहाँबाट नसाबाट पानी दिन थाल्छौँ। नसाबाट पानी चाहिँ एकदमै महत्त्वपूर्ण हो, सुरु नै गरिहाल्छौँ। त्यस साथसाथै यतातिर घाउतिरको घाउको उपचार पनि गर्न थाल्छौँ हामी। घाउमा भएको त्यो ठुलो ठुलो फोकाहरू आएको छन् भने त्यो फोकाहरू सबै निकाल्छौँ, सफा गरिदिन्छौँ अनि त्यहाँबाट अनि घाउलाई ड्रेसिङ गर्छौँ हामी होइन। त्यो भयो, सुरुमा चाहिँ गर्ने त्यही नै हो, पानी पर्याप्त खुवाउनु पऱ्यो, त्यो जीवन जल लगाएर, अर्को पानी जीवन जल नलगाएको पानी खुवाउनु हुँदैन, फेरि त्यसले बेफाइदा गर्छ, त्यस्तो छ फेरि। जीवन जल भएकै माथि पानी खुवाउनु पऱ्यो, तर कतिलाई त्यो बेलामा वाकवाक लाग्ने, भमिटै गर्ने खालको हुनसक्छ, त्यो भयो भने चाहिँ अब त्यो धेरै गर्नु भएन, नसाबाट मात्रै दिनु पऱ्यो, नभए चाहिँ नसाबाट त सुरु गर्नै पऱ्यो।
1: अब जस्तो जलन भएका बिरामीलाई चाहिँ विशेष गरेर अस्पताल ल्याइसकेपछि चाहिँ देखिने चुनौती र जटिलताहरू चाहिँ के हो?
0: कति छन् म्याडम? सुरुमा त हामीले अब पहिलो 24 घन्टा त उहाँलाई त्यो बिरामीलाई पर्याप्त पानी नै पुर्याउनु पऱ्यो, नसाबाट हुन्छ कि मुखबाट हुन्छ कि पुग्यो कि पुगेन भनेर थाहा पाउनलाई हामीलाई पिसाब हेर्छौँ हामी, पिसाबको मात्रा उसले चाहिँ जति निकाल्नु पर्ने हो त्यति निकाल्नु पऱ्यो, धेरै निकाल्यो भने कम गर्छौँ पानी दिनलाई, कम भयो पिसाब कम भयो भने पानी धेरै दिन्छौँ है। त्यसरी त्यो भयो, पेन हुन्छ एकदमै धेरै, पेनको औषधीहरू दिन पऱ्यो। त्यसै गरेर अब हामीले घाउतिर लाग्छौँ हामी, घाउमा चाहिँ अब सुरुमै आएकै बेलामा तुरुन्तै अपरेसन गर्नुपर्ने पनि हुनसक्छ कि, जस्तो कुनै हात अथवा खुट्टा अथवा चेस्टमा एब्डोमेनमा पुरै वरिपरि नै जलेको हो भने टाइट भएर तल रगत नजाने अथवा सास फेर्न गाह्रो हुने अथवा पेटमा समस्याहरू हुने भएको हुनाले हामीले त्यहाँ तुरुन्तै अपरेसन गर्नुपर्छ, त्यो रिलिज गरेर त्यो कन्स्ट्रिक्सन जस्तो भएको हुन्छ त्यो टाइट भएर बसेको छालालाई हामीले खोलिदिनुपर्छ। त्यो एउटा त्यो इमर्जेन्सी भयो, कहिले कहिले ट्राकियोस्टोमी भन्छ, यहाँ सास फेर्ने नलीकोमा हामीले पाल बनाएर त्यहाँबाट एउटा यन्त्र राख्नु पर्ने हुन्छ। अब त्यो पछाडि चाहिँ हाम्रो काम अब बिरामीलाई स्टेबिलाइज गरेर गहिरो गरेर जलेको जति पनि छाला छ तिनीहरू सबैले निकालेर फाल्नुपर्छ र त्यहाँ अर्को कुनै आर्टिफिसियल छाला अथवा बिरामीकै पुग्ने रहेछ छाला भने त्यो पनि लगाइदिनुपर्छ।
1: भनेपछि यो जलन उपचारमा चाहिँ हामीले औषधि उपचार मात्र होइन, उसको लागि चाहिँ एउटा छाला पनि खोज्नुपर्ने स्थिति एउटा चुनौती होइन?
0: हामीले के बुझ्नु पर्यो भने जलन भनेको सर्जिकल प्रब्लम हो भनेर बुझ्नु पर्यो, यसलाई अपरेसन गर्नु पर्छ, उसलाई औषधि खुवाएर मात्रै यो निको हुने होइन भन्ने कुरा सबैले बुझ्नु पर्यो। धेरै ठाउँमा कस्तो छ भने बर्न वार्ड भनेर त्यहाँभित्र बिरामी मात्रै राखिदिने, ड्रेसिङ मात्रै गर्ने अनि बर्नको सेवा भयो भनेर हामी सोच्छौँ नि, त्यो गलत भयो। त्यहाँ चाहिँ सर्जन नै हुनु पऱ्यो, त्यो

0: कुनै बिरामीलाई अपरेसन गर्नुपर्ने छ भने उसले अपरेसनै गरिदिन सक्नु पर्यो।
1: जस्तो यहाँ मैले अलिकति जोड्न पनि खोजेँ, सरकारले चाहिँ देशका विभिन्न ठाउँमा चाहिँ यो बन वार्ड भनेर पनि खोल्ने प्रोसेस प्रक्रियाहरू चाहिँ अगाडि बढायो, तर त्यहाँ जनशक्ति र प्रविधि नहुँदाखेरि चाहिँ त्यो अलिकति नाम मात्रको रह्यो कि?
0: हजुरले भनेको केही मात्रामा ठिकै हो, किनभने अहिले हामीलाई के समस्या पर्यो भने जलनको सामान्य उपचार सबैले गर्न सक्छौँ, हामी सामान्य थोरै जलेको होइन ड्रेसिङ मात्रै गर्ने खालको कुराहरू रहेछ भने गर्न सक्छौँ। तर अब जब अपरेसन गर्नु पर्यो भने जटिल बर्नलाई त गहिरो गरेर जलेको छ, धेरै जलेको छ भने त हामी त अपरेसन गर्नुपर्ने हुन्छ। त्यो अपरेसन गर्नको लागि चाहिँ चाहिने जनशक्ति अहिले नेपालमा कम भए। प्लास्टिक सर्जनहरूले हो नेपालमा त्यस्तो खालको गर्ने, जनरल सर्जनहरू भन्छ पेटको अपरेसन गर्ने डाक्टरहरूले, उहाँको स्पेसल ट्रेनिङ भएन भने उहाँले गर्नुहुन्न, गर्न सक्नुहुन्न पनि, गर्न दिन पनि हुन्न, किनभने नजाने कुरा उहाँहरूलाई गराउनुको मतलब त्यो आफैलाई समस्या निम्ताउने कुरा भयो होइन। अब के भयो भन्दाखेरि नेपालमा त्यसरी अपरेसन गर्न सक्ने नै बर्नको लागि है, फेरि बर्नको अरू अपरेसन त गर्छन् तर बर्नकै अपरेसन गरेर त्यसो अनुभव भएको डाक्टरहरू चाहिँ काठमाडौँ बाहिर एकदमै कम ठाउँमा छन्। त्यो समस्या हो सबभन्दा ठुलो समस्या हामीलाई। वार्ड खोल्न तयार छ, सामान किन्न पनि त्यो ठुलो कुरा भएन, पैसा भने गर्ने भयो, तर त्यो म्यान पावर जुन चाहिँ ट्रेनिङको छ त्यो त पैसाले मात्रै त नहुने कुरा भएन, मान्छेको इन्ट्रेस्ट हुनु पऱ्यो, मान्छे तयार हुनु पऱ्यो, त्यो ट्रेनिङ गराउनको लागि गर्ने ठाउँमा पनि तयार हुनु पऱ्यो, त्यसमा लाग्ने फन्ड तयार हुनु पऱ्यो, त्यस कारण त्यो चाहिँ अलिकति कम्प्लेक्स भयो होइन। अदरवाइज चाहिँ यो चाहिँ असम्भव भन्ने कुरा त यो त पटकै होइन।
1: जस्तो जनशक्ति कम हुनुमा चाहिँ के हो, जस्तो उहाँहरू चाहिँमा त्यो चाहना नहुनु अथवा यो विषयवस्तु नै गम्भीर भएको भएर यसप्रति मोह नहुनु के पाउनु भएको छ? यहाँहरूले त अब तालिमहरू पनि दिइरहनु भएको छ होइन?
0: यसमा चाहिँ यस्तो छ कि हजुरको, अब बर्नको लागि मेन काम गर्ने भनेको प्लास्टिक सर्जनले, अघि मैले भनिहालेँ प्लास्टिक सर्जन भनेको मेडिकल स्कुल सक्नु पऱ्यो, एमबिबिएस भन्छौँ हामी यहाँ, एमबिबिएस सक्नु पऱ्यो, त्यो पछि इन्टर्नसिप गर्नु पऱ्यो, त्यहाँबाट रेजिस्ट्रेसन गर्दै गर्दै अलिअलि अनुभव पनि गरेपछि बल्ल एक दुई वर्ष पछाडि हामी जनरल सर्जन बन्न पाउँछौँ, त्यो जनरल सर्जरीको प्रोग्राममा पस्यौँ, अर्को तिन वर्ष त्यसमा ट्रेनिङ दिनु पऱ्यो, त्यो पछाडि फेरि रेजिस्ट्रेसनको कुरा अनि अनुभव गर्दै गर्दै तपाईँको जब बल्ल अनि त्यो पछाडि प्लास्टिक सर्जरीमा हामी पस्छौँ। त्यसो गर्दाखेरि त्यो प्लास्टिक सर्जरीमा जाने मान्छेहरूको सङ्ख्या एकदमै कम भयो। किन कम भयो भन्दाखेरि त्यो प्लास्टिक सर्जन भइकन पनि उसले उसको ठुलो परिवर्तन भनौँ न आर्थिक रूपमा परिवर्तन गराउनलाई गाह्रो भइसकेको हुन्छ, धेरै ट्रेनिङ भइसक्यो, सँगैको साथीहरूले अनेक थोक के गरिसकेका हुन्छन्, अब यो मान्छे फेरि अर्को तिन वर्ष पर्ने भयो नि, त्यसले गर्दाखेरि त्यो खालको चाहिँ म्यान पावर एकदमै कम भयो।
1: हजुर, एउटा त जनशक्तिको अभाव भयो होइन, प्रविधि पनि हाम्रोमा जस्तो अघि यहाँले भन्नुभयो नि अमेरिका जस्तो देशमा कति 1% होइन, हामी 10% को कुरा राख्छौँ, त्यहाँ 1% झरिसकेको अवस्था छ, प्रविधि पनि हामीसँग नपुगेर नभएर हो अथवा के हो?
0: एकदम एकदम एकदमै राम्रो कुरा गर्नु, प्रविधिले नै हो हामीलाई र त्यहाँको डेभलप कन्ट्रिजको बर्नको केयरको फरक लिएर आउने। किन भन्दाखेरि ट्रेनिङ त हामीले पनि लियौँ, अमेरिकामै ट्रेनिङ भएको हामी थुप्रैजना भइसक्यौँ अहिले होइन, युरोपमा पनि ट्रेनिङ भएको साथीहरू हामीसँग भइसके, तर के छैन भन्दाखेरि हामीसँग प्रविधिमा एक्सेस छैन, प्रविधिमा हाम्रो पहुँच नै छैन। प्रविधि भन्नाले कस्तो खालको प्रविधि भन्दाखेरि छालाको सट्टा काम गर्ने खालको चिजहरू पाइन्छ टेक्नोलोजीमा, त्यो डेभलप भइसक्यो, तर त्यो प्रयोग गर्न हामीले त्यसको कस्टले गर्दाखेरि सक्दैनौँ, यति धेरै कस्टली छ कि भनौँ न शरीरको त्यो छाला चाहिँ नपुगेको बेलामा आधा शरीरलाई 50% गर्नुपर्ने, अहिले नेपालीको खर्चमा झन्डै झन्डै 50-60 लाख त त्यो सामान किन्नलाई मात्रै लाग्छ एउटा बिरामी, अब जबकि अब हाम्रो अधिकांश बिरामीलाई 2-3 लाखमा निको बनाएर पठाउनु पर्नेछ, त्यो पनि धेरै हो, 3 लाख भनेको पनि नेपालीको लागि धेरै ठुलो खर्च हो, त्यसमा 40-50 लाखको चाहिँ त्यो सामान मात्रै किन्न पऱ्यो भने त अनि हामीले कसरी सक्दैन, टेक्नोलोजीले त्यति गाह्रो बनायो।
1: एउटा हामीसँग प्रविधि अभाव भयो, आर्थिक अभाव भयो होइन, जनशक्ति पनि यसलाई त्यो अनुसार चाहिँ अभावको कुराहरू जोड्नु भयो यहाँ,
0: मेन चाहिँ आर्थिक नै भयो यो सबै कारण, त हामीसँग पर्याप्त पैसा थियो भने त हामी त जति पनि किन्न सक्ने थियौँ त्यो चिजहरू, त्यसो भने त हामी धेरै बिरामीहरू मर्न नपर्ने बनाउन सक्थ्यौँ हामी, त्यो भएन नि त।
1: तैपनि हामी निराश नभइकन चाहिँ केही गर्न सकिने स्थिति होला, जस्तो छाला प्रत्यारोपणकै कुरा छ होइन, छाला प्रत्यारोपणबाट पनि हामीले भनौँ न जीवन त बचाउन सकिँदो रहेछ होइन, कसरी हामीले यो छाला प्रत्यारोपणलाई चाहिँ यो यो सेवालाई चाहिँ लिएर एउटा व्यक्तिको जीवनलाई चाहिँ बचाउन सक्छौँ?
0: छाला डोनेसन भन्नुभएको छ होला छाला डोनेसन चाहिँ नेपालमा त्यति पपुलर हुन सकेन, हामीले धेरै कोसिस गर्न सुरु सुरुमा होइन, किनभने छाला बिना मरेको मान्छेको छाला बिना हामीले धेरै धेरै जलेको बिरामीहरूलाई राम्रो गराउन एकदमै गाह्रो, किनभने उसको त्यो धेरै गहिरो गरेर जलेको छाला हामीले निकालेर फाल्नुपर्ने छ, त्यसलाई चाहिँ हामीले क्लोज गर्नु पऱ्यो उनलाई, त्यो घाउलाई टेम्पोररली क्लोज गर्नलाई, अस्थायी रूपमा क्लोज गर्नलाई हामीले मरेको मान्छेको छाला प्रयोग गर्न पाउँछौँ। तर नेपालमा मरेको मान्छेको छाला दिने सङ्ख्या एकदमै कम छ, गएको 10 वर्षमा हामीले जम्मा अहिलेसम्म पाएको 40 वटा मान्छेले छाला दान गरे होला, त्यसरी त अब एकै वर्षमा म हजुरलाई भन्दैछु 877 जना त एउटै वर्षमा हामीले पोहोर जम्ब भर्ना गरेको बिरामी भन्दैछौँ, भनेपछि त त्यो त केही न केही भयो नि त, त्यो भयो। त्यसको सट्टा अरू आर्टिफिसियल छालाहरू पनि छन् तर तिनीहरू एकदमै महँगो भयो।
1: अब जस्तो यहाँले भन्नुभयो एउटा मृत्यु भएका व्यक्तिको छालाबाट चाहिँ हामीले अङ्ग दान भनौँ न त्यो छाला प्राप्त गर्न सकिने भयो, मृत्यु भएका व्यक्तिहरूको छाला लिनलाई चाहिँ किन यो हामीले जनचेतना नपुगेर अथवा मृत्यु भएका पनि त थुप्रै हुन्छ मान्छेहरू हरेक दिन होइन?
0: हजुर, जनचेतना नै नपुग्नेकै नै भन्नु पर्यो अहिलेलाई हामीलाई, किनभने धेरै मान्छेहरू चाहिँ यो थाहा नपाएको मान्छेहरू पनि भए तर थाहा पाएकै मान्छेले पनि दिनलाई अझै तयार भइसकेका छैनन्। एउटा थाहा पाउनु एउटा लेभलको भयो होइन, त्यो म गर्छु भन्नुलाई अर्को लेभलको कुरा भयो कि, त्यो अर्को लेभलसम्म हामी पुग्न नसकेको पनि हो, कतिलाई त थाहा नै पनि छैन। तर काठमाडौँको मान्छेलाई अहिले थाहा छैन भन्दाखेरि मलाई अलिक अनौठो लाग्छ, किनभने हामी धेरै ठाउँमा गएर धेरै मान्छेहरूलाई भेटेर कुरा गरेका छौँ छाला दानको लागि, तर कल्चरल कुराले पनि होला, हाम्रो सांस्कृतिक कारणले पनि मान्छेहरूले दान छालाको दान नदिइराखे होला, किनभने मरेपछि यहाँलाई थाहा छँदैछ कैयौँ जातका मान्छेहरूले त्यो शरीरमा छुन पनि हुँदैन, जिउँदो मान्छेलाई छुँदा केही पनि हुँदैन तर मरेको मान्छेलाई छुन पाइँदैन, किनभने हामीले त्यो मरेको मान्छेलाई त्यसरी छोइदियौँ भने, सर्टेन मान्छेलाई छोइदियौँ भने त्यो मरेको मान्छे त स्वर्ग नै जान पाउँदैन भन्ने छ विश्वास छ त्यस्तो होइन। त्यसो भएको हुनाले अब हामी अब थाहा छैन मरेपछि कहाँ गइन्छ भनेर थाहा नभए हुनाले त्यसलाई हामीले अन्धविश्वास पनि भन्न सकिएला, तर थाहा छैन नि त हामीलाई के हो भनेर, होइन
1: मरेपछि कहाँ जान्छ त हामी कसैलाई थाहा छैन, तर ती मरेका व्यक्तिको छालाबाट चाहिँ एउटा व्यक्ति सधैँ जीवित भइरहन्छ अथवा उसको छालाले त सास फेरिराख्छ होला नि त, अर्को
0: दुईजना मान्छेलाई बचाउन सकिन्छ, एकजना मान्छेको छाला हामीले पायौँ भने दुईजना मान्छेको ज्यान बस्ने सम्भावना बढेर आउँछ अहिले आजको अवस्थामा नेपालमा। तर अब के भयो भने हामीले त्यो पाउन गाह्रो भयो, धेरै मान्छेले दिँदैन, मेरो आफ्नै बुवाको भनौँ न, अब म यहाँहरूलाई हजुरलाई म आफ्नै अरूलाई त धेरैजनालाई छाला दिनुहोस् भनेर हिँडेको मान्छे म, मेरो आफ्नै बुवा एक्सपायर हुँदाखेरि मैले आमालाई कुरा गर्ने बित्तिकै अनि मैले मान्छेहरू बोलाएँ साथीहरूलाई ल आउनुहोस् छाला लिनलाई भनेर, तर मेरो आमाले नै मलाई के भन्नुभयो भने त कस्तो खालको छोरा होस्, तेरो बाउको आँखा निकाल्ने कुरा गर्दैछस्, कर्नियाको डोनेसन पनि कुरा गरेँ मैले, आँखा निकाल्ने कुरा गर्दै छाला निकाल्ने कुरा गर्दैछ, तेरो बाउ अर्को जन्ममा छाला बिना आँखा बिना बाँच्यो भने त के जिउ के अरे जन्मियो भने के हुन्छ भनेर मेरो आमाले नै मान्नु भएन,
1: भनेको उहाँलाई चाहिँ विश्वास त पार्नै
0: सकिएन, भनेपछि आमाको देहान्त हुँदाखेरि त मैले त त्यो एटम गर्न पनि भएन फेरि, होइन उहाँको विश्वास त्यो थियो नि त, भनेपछि त उहाँको त मैले बोलाउन पनि सकेँ।
1: कहिले कहिले चाहिँ हामीलाई मनका कुराले गर्दाखेरि पनि विज्ञान चाहिँ कहिले कहिले पछाडि पर्ने कुराहरू होइन।
0: अब फेरि अब यो चाहिँ क्याम्पेन सुरु गर्न कोसिस गरिराखेका छौँ, विभिन्न उपायहरू लगाएर अब चाहिँ बढ्छ कि भन्ने आशा, डोनेसन बढ्छ कि भन्ने आशा हामीले राखेका छौँ।
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गरिरहेका छौं। किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राईसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th anniversary अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
2: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकरमान राईसँग कुराकानी गरिरहेका छौं। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
3: धन्यवाद।
2: धेरैजसो केसमा चाहिँ जब व्यक्ति जलेको अवस्थामा हुन्छ र अलिकति चर्चित र राजनीतिकले छोएको विषयवस्तुका व्यक्तिहरू भयो भने यहाँ उपचारका लागि ल्याउँदा ल्याउँदै पनि विदेश लाने चर्चा चाहिँ धेरै चल्छ। हामी के सक्षम छैनौँ र
3: होइन? सक्षम त अब त्यसरी विदेशसँग हामी पुरै सक्षम छौँ भन्नलाई अलिकति गाह्रो पनि छ, किनभने विदेशमा जुन किसिमको त्यो उपचारको साधनहरू छन् मैले भनिहालेँ, एकदमै महँगो चिजहरू त्यो त्यहाँ पाइयो, पैसा चाहिँ हुन पऱ्यो होइन। पैसा भएको मान्छे त अहिले पनि त के, मैले हजुरको यहाँ म कतिचोटि बाहिर विदेश जाँदाखेरि प्लेनमा ब्याङ्ककमा डेलिभरी गर्न गएको, नर्मल डेलिभरी गर्न गएको मान्छेहरू कति भेट्छु कति भेट्छु म होइन। इन्डियामा त एकदम सिम्पल क्यान्सर उपचार नेपालमा हुँदैन, गइराखेका छन् इन्डिया, त्यस कारण त्यो कुराहरू त भइराखेकै हुन्छ। त्यसमाथि पनि अब कुनै एउटा अलिकता पोलिटिकल्ली इम्पोर्टेन्ट कुराहरू घटनामा परेको मान्छेहरूलाई त अब त्यो लान त्यसलाई नर्मल नै मान्नुपर्छ। त्यसलाई चाहिँ ऊ गयो मलाई चाहिँ म गइनँ भनेर भन्नुभन्दा पनि त्यस्तो खालको कुराहरू पर्छ नै नि होइन। त्यो सबै मान्छे हामी एउटै एकै थरीको स्कुलमा भर्ना भएर पढ्न पायौँ र
2: हामीले आत्मसमीक्षा गर्ने हो भने भनौँ, हाम्रा यहाँका चिकित्सकहरू अथवा अस्पताल वन अस्पतालहरूले नै अलिकति समीक्षा गर्ने हो भने बाहिर लगेर चाहिँ झलनाथ खनालको श्रीमती हुनुहुन्छ, अरू पनि थुप्रै हुनुहुन्छ होइन चर्चित व्यक्तिहरू, उहाँहरू चाहिँ नर्मल अवस्थामा आएको धेरै जसो देखिन्छ होइन, भनेको हामीमा पनि त्यो कमजोरी छ भनेर।
3: यस्तो हो अब केस वाइज नै कुरा गर्नुपर्छ होला। झलनाथ खनालजीको म्याडम चाहिँ नि हामीले लान पर्दैन भनेर हाम्रो यहाँ विज्ञको एउटा टिमले नै तपाईँलाई लान जरुरी छैन भनेर, फेरि झलनाथ खनालजीले हुन्छ म लान पर्दैन भनेर बस्नुभएको, तर उहाँको छोराले होइन हामी लान्छौँ भनेर लानुभएको। त्यस भन्नाले अब त्यसमा त्यो धेरै डिस्कसन गर्न परेन, राम्रो भएर आउनुभयो होइन। अब यहाँ भएको भए चाहिँ के हुन्थ्यो भन्ने कुरा अर्कै कुरा भयो, त्यो हिस्ट्री भइसक्यो, त्यो त होइन, अब त्यो इतिहास भइसक्यो। नाम लिँदा पनि केही पनि त्यसको अर्थ नलाग्ने कयौँ मान्छेहरू हामी बचाएको छौँ। मैले अघि भने नि 60% मान्छे जलाएको छौँ, तर 40% मान्छे पनि गइरहेछन्। यो कुरा नेपालमा मात्रै होइन कि जहाँ पनि हो। म सिङ्गापुर के अरे मलेसियामा थिएँ, मलेसियाको बर्नको सेन्टरहरू हेर्दाखेरि त्यहाँको मान्छेले के भनिरहेको थिएँ भने मलेसियामा बिरामीहरू चाहिँ त्यो इन्डोनेसियाबाट आउँदो रहेछ। इन्डोनेसियाका जति पनि धनी बिरामीहरू छन् त्यो प्लेन चार्टर गरेर मलेसियामा उपचार गर्दो रहेछन्। अब मलेसियाको बिरामीहरू चाहिँ कहाँ जान्छ त भने सिङ्गापुर जाँदो रहेछन्, बुझ्नुभयो कि भएन। मलेसियाको अलिक धनी मान्छेहरू मलेसियामा उपचार नगर्ने, उनीहरू सिङ्गापुर जाने। सिङ्गापुरको धनी मान्छेहरू चाहिँ कहाँ जाने त, युके जाने होइन, अमेरिका जाने। अब त्यो चिजलाई जताततै हुँदो रहेछ, त्यसलाई त्यसरी लिँदा भयो। तर मैले चाहिँ यो अहिले जुन हजुरले भन्नुभयो बाहिर लाने कुरामा मन्त्रीज्यू नै एकदमै रातभरि खटिनु भएको थियो भने त्यसलाई पोजिटिभ लिनुपर्छ भन्ने लाग्छ मलाई चाहिँ। कि सबैलाई किन नगरे भनेर त्यसरी भन्न थाल्यो भने त्यो अर्को
2: होइन।
3: एउटा त्यो भयो। अब उहाँले जुन किसिमले एउटा व्यक्तिगत रूपमा पनि र एउटा मन्त्रीको स्तरले पनि उहाँले जुन कोसिस गर्नुभयो त्यो एउटा एकदमै त्यसलाई पोजिटिभ मान्नुपर्छ। त्यो बिरामीलाई लानै पर्थ्यो कि पर्दैन थियो भनेर त्यो कुरा पनि नगरौँ अहिले। तर कुनै पनि बिरामी, जटिल जलेको बिरामी, त्यस्तो खालको घटना अझ भनेपछि त्यो मान्छेलाई लानलाममा लानै नहुने भने म त्यस्तोमा पक्षमा चाहिँ म छैन।
2: भनेको त्यस्तोलाई लाँदाखेरि जुन समयको ग्याप हुन्छ नि त्यसले झन् जटिलता निम्त्याउने अवस्था
3: त्यस्तो छैन, किनभने एकदमै 24 घन्टा लाग्ने त होइन नि त इन्डिया पुर्याउनलाई, त हामी त दिल्लीको कुरा गर्दैथ्यौँ होइन, दिल्ली पुर्याउनलाई 24 घन्टा लाग्ने त होइन। तर त्यो घटनाबाट मैले सिकेको पाठ चाहिँ अर्कै छ, फेरि त्यो कुरा मैले धेरै मान्छेहरूलाई थाहा छैन
2: जस्तो अहिले सेयर गर्नु पर्यो भने
3: अहिले चाहिँ त्यो चाहिँ मैले सिकेको पाठ चाहिँ के भने कुनै पनि एउटा बिरामीलाई हामीले तुरुन्तै लान खोज्यौँ भने पनि कहिले कहिले लान नसक्ने रहेछौँ। मसँग पर्याप्त पैसा छ, म यहाँ नेपालमा उपचार गर्दिनँ जलनको भयो भने, धेरै जले भने म नेपालमा त उपचार गर्ने नै भने मैले, किनभने इन्डिया सजिलै लान सक्छु भन्ने मान्छेले पनि उसले चाहने बित्तिकै जान नसकिने रहेछ। घटना कहाँ भयो, राति मन्त्रीज्यू लागे हुनुहुन्छ, तर इन्डियाले पर्मिसन दिन पर्यो उडाउनको लागि, त्यहाँ तयारी हुन पर्यो, अनेक कुराहरू छ नि त, यहाँबाट प्लेन तयार हुनु पर्यो कि त इन्डियाबाट यहाँ प्लेन आउनु पर्यो। त्यसो हुँदाखेरि मैले सिकेको पाठ चाहिँ के भयो भने कुनै पनि मान्छे जतिसुकै पावरफुल जतिसुकै पैसा भएको भए तापनि उसलाई जलन भयो धेरै जटिल जलन भयो भने उसलाई टाइम नहुन सक्छ त्यहाँ पुग्नलाई त्यसको मतलब के अब एउटा लेसन त्यो हो अर्को लेसन चाहिँ के हो भने त्यसो हो भने हामीले पाठ के सिक्नु पर्यो भने नेपालमै जटिलभन्दा जटिल जलनको पनि उपचार गर्न सक्ने हाम्रो जनशक्ति अथवा ठाउँ बनाउनु पर्यो अथवा त्यस्तो टेक्नोलोजी ल्याउन सक्नु पर्यो हामीले टेक्नोलोजी त्यो एभाइलेबल हुन पर्यो यहाँबाट हामीले उडाएर इन्डिया पुर्याउनको लागि झन्डै 30 लाख जति चाहिन्छ हामीलाई उडाउन मात्रै त्यहाँ पुर्याउनलाई तर त्यो 30 लाख हामीले यहाँ उपचार गर्नमा प्रयोग गर्न पाउँदैन हाम्रो प्रविधि एक्सेस भएन उपचारको प्रविधि राम्रो गर्न सकेन जनशक्तिको लेभल हामीले बढाउन सकेनौँ भने पैसाले पनि हामी नबाँच्ने रहेछौँ भन्ने लेसन हामीले सिक्नु पर्यो
2: तपाईँले जसरी पाठ सिके भन्नुभयो सरकारले
3: सरकारले एकदमै पोजिटिभ कुरा गरिरहेछ क्या अहिले र अघिल्लो सरकारले पनि कोसिस गरे आउन होइन यो अहिलेको भन्दा अघिल्लो दुईटा मन्त्रीको कम्तीमा पनि म सम्झन्छु होइन मोहन बस्नेत सर हुनुहुन्थ्यो त्यो पछाडि हाम्रो पौडेल सर आउनुभयो दुवैजनाले एकदमै मिहिनेत गरे आउनु बन्डको लागि पनि के किनभने उहाँहरू मन्त्री हुँदाखेरि बन्डमा त्यही त समस्या होइन नि त समस्या त सम्पूर्ण देशको सम्पूर्ण स्वास्थ्यको समस्या हेर्नुपर्ने हुन्छ नि त होइन तर बन्डलाई उहाँहरू दुवैजनाले एकदमै त्यसलाई निशानामा राखेर काम गर्नु भएको हो अहिलेको सरकारले अहिलेको मन्त्रीज्यूले त अझै त्योभन्दा अगाडि पनि बढ्नुभयो कि त्यो हुन पनि जरुरी छ किनभने हामी एउटै लेभलमा सधैँ बसेर भएन अहिलेको मन्त्रालयबाट के काम भयो भने एउटा कुरा चाहिँ हामीले अरू काठमाडौँदेखि बाहिर पनि अरू ठाउँमा पनि यो सेवा लानपर्छ भनेर एकदमै त्यो त्यसमा लाग्नु भएको छ होइन लागि परेको छ र त्यो भनी पनि सकिया छ त्यसको लागि काम गर्नुपर्ने बाँकी छ त्यो अर्को
2: जनशक्ति प्रविधि सहितको हो कि
3: अब खोल्न चाहिँ खोलियो संरचना भयो अब जनशक्ति चाहिँ हामीले तयार गर्नुपर्छ होइन त्यो एउटा बाँकी भयो तर त्योभन्दा नि अझ ठुलो कुरा अहिले के भइरहेछ भन्दाखेरि यो जलन सम्बन्धीको सबै नियम कानुनहरू अब त्यसमा चाहिँ रिभ्यू गरेर अब के गर्ने भनेर काम भइरहेछ होइन त्यो के भइरहेछ भन्न अहिले मैले मिल्दैन किनभने त्यो अझै पनि प्रिपरेसनमै छ होइन तर मैले आफू संलग्न भएको कारणले मैले हजुरलाई के भन्न सक्छु भने अब एकदमै राम्रो पोजिटिभ कुराहरू नियम कानुन ऐन अथवा त्यो निर्देशिका नै निस्किँदैछ कि त्यसले गर्दाखेरि अब हामीले धेरै जननको बारेमा एकदम अलाप बिलाप गरेर रोई कराई गर्नुपर्ने दिन आउँदैन कि भन्ने मलाई लाग्छ अब हामी
2: त्यो आर्थिक हिसाबले भन्न खोज्नु भयो कि जनशक्ति प्रविधि हिसाबले
3: होइन प्रविधि हामी बनाउँछौँ त्यसमा पनि लागिसकेका छ सरकार प्रविधि बनाउनको लागि र अर्को चाहिँ के भन्दाखेरि त्यसको लागि चाहिने आर्थिक सहयोगको लागि पनि सरकारले अब त्यसमा सोचिसकेका छ
2: हामीले विगतलाई सम्झिने हो भने कुनै बेला एसिड आक्रमणबाट हुने जलन धेरै हुन्थ्यो होइन अहिले आएर शून्यमा झरिसक्यो भनेको कानुन परिमार्जनबाटै हो कानुन भयो भने त त्यो झर्ने रहेछ नि त शून्यतामा होइन
3: यो बेलामा हामी सबैले म्याडम हामी सबैले सम्झाउनु पर्ने नाम चाहिँ उज्जवल विक्रम थापा भन्ने एकजना बर्न एक्टिभिस्ट हुनुहुन्छ सर हुनुहुन्छ उहाँले हामीलाई अहिले धेरै सहयोग गरिराख्नु भएको छ उहाँको नाम लिनुपर्छ किनभने उहाँको प्रयासले नै यो जलन मध्येमा त्यो एसिड बर्न चाहिँ होइन अहिले जिरोमा गएको 3 वर्षदेखि एकजना पनि जलन भएको छैन अब मैले के भन्न खोजेँ भने उहाँको प्रयासले थोरै समयको प्रयासले यति ठुलो परिवर्तन आएको संसारमा सायद अर्को कुनै देश छैन बुझ्नु भएन म बङ्गलादेशको पनि मलाई थाहा छ बङ्गलादेशमा पनि धेरै एसिड अट्याक हुन्छ इन्डियामै पनि भइराखेको छ तर त्यो दुवै ठाउँमा तिनीहरूले जिरो बनाउन सकेका छैनन् हामीले जिरो बनायौँ हुन त अब हाम्रो पपुलेसन कम भनेर पनि भन्नु सक्नु होला तपाईँले तर पपुलेसन कम भयो भने नम्बर पनि कम होला तर जिरो नै आउने भनेको त त्यो ठुलै कुरा हो बङ्गलादेशमा उहाँको सङ्ख्या एसिड बर्नको सङ्ख्या कम गर्नको लागि उहाँलाई झन्डै 20 वर्ष लाग्यो कम गर्न मात्रै जिरो बनाउन सक्नु भएको छैन इन्डियाको त्यही अवस्था छ कति वर्षदेखि उहाँहरू कानुन नै लगाएर अनेक के लगाएर गरिरहनु भएको
2: अहिले यहाँले अलिकति सुझावै दिनुपर्दा लामो समय यो क्षेत्रमा काम गर्नुभएको धेरै समय भइसक्यो यहाँले होइन सरकारलाई सुझाव दिनुपर्दा यो ठाउँमा चाहिँ हेर्न परिवर्तन गर्नुपर्छ भनेर के सुझाव
3: एकदमै राम्रो प्रश्न हजुरको अब हामीले सुझाव दिँदाखेरि जहिले पनि कुन चाहिँ प्र्याक्टिकल हुन्छ भन्ने पनि गर्नु पर्यो होइन अब अमेरिकाको रिसोर्स हामीलाई ले भनेर त्यसरी भन्न पनि भएन तर हामीले कहाँबाट सुरु गर्न सक्छौँ भने म्याडम अहिले हामीलाई सबैभन्दा गाह्रो काठमाडौँदेखि बाहिर सेवा हामीले दिन नसकेको कारण एउटा मेन कारण के हो भने हामीसँग जनशक्ति पुगेको छैन अहिले जलनको उपचार गर्ने भनेको एउटा के बुझ्नु पर्यो भने सबैले जलनको उपचार भनेको औषधि दिएर गर्ने उपचार होइन, यो सर्जरी हो, अपरेसन नै हो। अपरेसन गर्न जानेको डाक्टरले जलनको उपचार सिक्छ अनि उनले गर्न पर्छ होइन। अब त्यो खालको गर्ने भनेको नेपालमा चाहिँ प्लास्टिक सर्जनहरू हो। अहिले प्लास्टिक सर्जनहरू जम्मा 25 जति होला नेपालमा, नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको। अब अधिकांश मान्छेहरू हामी काठमाडौँमै छौँ, नयाँ निस्किने भनेको वर्षमा 2-3 भन्दा बढ्ता निस्किएका छैनन् अहिले। अब हामीले 18 अस्पताल बाहिरको अस्पतालमा यदि हामीले सेवा लाने हो भने र 3-3 मात्रै वर्षमा निस्कने भने हामीलाई 6 लाग्ने भयो त्यहाँ प्लास्टिक सर्जन पुर्याउन मात्रै, त्यो पनि एकजना मात्रै प्लास्टिक सर्जनले त्यहाँ सेवा दिनलाई गाह्रो हो, त्यो पनि बुझ्नु पऱ्यो। एकजना मान्छे त हामीले पठाएको त खै त भएन भनेर उसलाई दोष दिन पनि भएन, किनभने एउटा टिम चाहिन्छ उसलाई होइन, सिस्टम डेभलप गर्नु पऱ्यो, त्यो अर्गनाइज गर्न कोसिस गर्न पऱ्यो, सक्नु पऱ्यो होइन, त्यो व्यवस्था मिलाउन सक्नु, त्यसको लागि पनि टाइम लाग्छ। तर प्रथम कुरा चाहिँ के हो भने त्यहाँ कमसेकम बर्नको उपचार गर्न सक्ने एउटा शल्य चिकित्सक हामी सर्जन भन्छौँ, सर्जन हुन पऱ्यो जसले चाहिँ लिडरसिप लिन पऱ्यो। त्यो सर्जन, त्यस्तो खालको सर्जन अहिले प्लास्टिक सर्जन हामीले सबै ठाउँमा पुर्याउ नसक्या हुनाले अहिले हामीले के गर्नु पर्यो भने प्लास्टिक सर्जनको काम गर्न सक्ने जेनरल सर्जनलाई नै ट्रेनिङ दिन पर्यो। त्यो जेनरल सर्जनले अब फेरि त्यो बर्न मात्रै गरेर बस्नेवाला छैन, उसले चाहिँ आकल झुकल मात्रै गर्ने हो बर्नको उपचार। त्यस हुनाले त्यो मान्छेलाई हामीले सानो समयको, थोरै समयको ट्रेनिङ दिन पर्यो, त्यो चाहिँ 1 भनेको छौँ अहिले हामीले त 1 ट्रेनिङ एकजना सिस्टरलाई त्यो अपरेसन थिएटरमै त्यो डाक्टरसँगै काम गरेर गर्नु पर्यो, अनि एकजनालाई चाहिँ बर्नको आइसियुमा काम गर्न लगाएर 1 1 महिनाको 3 जम्मा एउटा अस्पतालबाट 2-3 टिम आयो भने हामीलाई यसले पुग्ने खालको छ।
2: भनेपछि फरक टिम चाहिँ चाहिएन, त्यहाँ भएकै टिमबाट चाहिँ काम गर्न
3: सकिने रहेछ, गर्न पर्यो। होइन, बाहिरबाट तपाईँले टिम लिएर जानु भने उनीहरूको त कामै पुग्दैन नि, बर्न त त्यति धेरै त होइन नि त, कहिले काहीँ आउने कुरा हो। हाम्रै अस्पतालमा जम्मा दिनमा भनौँ न 877 भनेको दिनमा हामीले 2-3 बिरामी आएको हुन् एभरेजमा। अब बाहिरतिर त त्यो त होइन, हप्तामा एउटा आउला, 2 एउटा आउला, त्यतिको लागि तपाईँले टिम मात्रै पुरै टिम राखेर त तपाईँको त्यो त खर्चिलो भयो नि त, फेरि त्यही मात्रै गर्छु म अघि केही पनि गर्दिनँ भन्ने मान्छेलाई तपाईँले त्यहाँ राख्नु त त्यो मूर्खता भइहाल्यो नि त। त्यसो हुनाले अहिले हामीले गर्नुपर्ने चाहिँ के भने जेनरल सर्जन अरू अपरेसन गर्ने डाक्टर मध्येमा इन्ट्रेस्ट भएको डाक्टरलाई, एक डाक्टर र नर्सेसहरू त बिचराहरू उहाँहरूलाई समस्या छैन, उहाँहरू आउनुहुन्छ, डाक्टरको समस्या हो अहिले हामीलाई।
2: जस्तो अहिले यहाँले उठाइहाल्नु भयो कि
3: धेरै इन्ट्रेस्ट नहुन सक्छ क्या उहाँहरूको, उहाँहरूको गल्ती होइन त्यो, किनभने सबै डाक्टरको इच्छा हो नि त। आफू म के भने मलाई हजुरले चाहिँ नेपालमा त एग्रिकल्चर आवश्यक छ, टिचर आवश्यक छ, तँ किन डाक्टर परिस भन्नु भने मसँग त आन्सर त छैन नि त, डाक्टरै बन्नु मन लाग्यो भने मैले पढेको भन्ने बाहेक मसँग त अर्को उपाय त हुँदैन। 1 मैले किन भनेको छु भने हाम्रो अस्पतालमा 6 नै अपरेसन हुन्छ, 2 अपरेसन थिएटरमा लगातार, 3-4 ठुल्ठुलो अपरेसनहरू दिनहुँ 2 अपरेसन थिएटरमा हुन्छ। त्यसो हुनाले अघि मैले जुन हजुरलाई भने त्यस्तो खालको टिम, अस्पतालको टिम हामी 2 टिम लिएर आएर एकैचोटि उहाँहरूलाई ट्रेनिङ दिन सक्छौँ हामी।
2: हजुर, जनशक्ति तयारदेखि लिएर जुन पूर्वाधारका कुराहरू यहाँले चर्चा गर्नुभयो, अब अलिकति हामी फेरि उपचारतर्फ नै फर्क्यौँ। यही समस्या, यही उपचार गर्दा अन्य रोगहरूमा उपचार पछि ऊ खुसी भएर फर्किन्छन् भने यहाँ उपचार पछि पनि उसले धेरै लामो समयसम्म आर्थिक पाटो, मानसिक पाटो दह्रो बनाएर बस्नुपर्ने अवस्था छ होइन। यस विषयमा पनि सरकारले चाहिँ केमा चाहिँ ध्यान दिनु जरुरी छ,
3: ती बिरामीहरूलाई लामो समयसम्म उपचार गर्नुपर्ने आवश्यक भएको हुनाले उनीहरूलाई सपोर्ट गरिराख्नुपर्ने आवश्यकता छ। तर अहिले चाहिँ हामीले नेपालमा जलन भएर अङ्गभङ्ग भएका मान्छेहरू जो चाहिँ अपाङ्गतामा छन् उहाँहरूलाई सपाङ्ग गर्ने खालको रिकन्स्ट्रक्टिभ सर्जरी भन्छ, त्यो सर्जरी हामीले फ्रीमा नै उपलब्ध गराइरहेको छौँ कीर्तिपुर अस्पताल र यसको मेकानिजमबाट नेपालको विभिन्न अस्पतालहरूमा गएर, त्यो निशुल्क नै छ, उहाँहरूले पैसा पनि तिर्नु पर्दैन, त्यो समस्या भएन। तर हामीलाई समस्या कहाँनिर छ भने कसैको हात छैन, कसैको खुट्टा छैन भने त्यहाँ त हात लगाउनु पर्यो, खुट्टा लगाउनु पर्यो। अब हात लगाउने भनेर एउटा सिम्पल हात जस्तो देखिने चिज पनि हामी लगाउन सक्छौँ, यसो हुक भएको, यसो केही उठाउने खालको माथि पनि लगाउन सक्छौँ, अथवा हातै जस्तो चल्ने खालको पनि होइन, त्यस्तो पनि हात निस्किसके। अब तर त्यो त्यस्तो खालको एकदमै सोफिस्टिकेटेड ह्यान्डलाई त 30 लाख जति पर्छ। अब एउटा व्यक्तिलाई 30 लाख सरकारले खर्च गरेर हात लगाउने त अहिले अहिलेको अवस्थामा त अलिकति गाह्रो नै होला नि त होइन. त्यसो भएको हुनाले यस्तो चिजहरू हामीले डिस्कसन गर्दाखेरि जहिले पनि आफ्नो देश सुहाउने गर्न पऱ्यो कि. मलाई एकदमै भिभिडली सम्झना हुन्छ श्रीलङ्कामा आजभन्दा झनै म 20 वर्ष अगाडि गएको त्यहाँदेखि गएको थिएँ म. त्यहाँ कुनै पनि उपचारमा 1 पैसा पनि लाग्दैन थियो. कार्डियाक सर्जरी भन्नुहोस् कि न्युरो सर्जरी भन्नुहोस् कि प्लास्टिक सर्जरी भन्नुहोस् कुनै पनि अपरेसन गर्दाखेरि 1 पैसा पनि लाग्दैन थियो. तर अब अहिले के हो देश हेर्नुहोस्. हामीले पनि सबै उपचार फ्रीमा हुनु पर्यो. बर्नको मैले भने जस्तै हजुर छातीको हुनु होला र अर्को अर्थोपेडिकको डाक्टर होला अर्को नाक कान घाँटीको होला सबै निशुल्क हुनुपर्छ भनेर हामी सबै के अरे भुख हडताल गर्ने ल. त्यसो भएको हुनाले हामीले सरकारले के सक्छ भन्ने कुरा पनि हेर्नु पर्यो.
2: ती व्यक्तिहरू जसले चाहिँ आवेशमा आएर केही एउटा सेकेन्डको आवेशमा आएर चाहिँ आफ्नो जीवनलाई चाहिँ सकाउने प्रयासहरू गर्नुहुन्छ नि उहाँहरूलाई चाहिँ के सुझाव दिनु.
3: एकछिन मैले भनेर उहाँहरू चेन्ज हुने त्यस्तो आशा नगरौँ. तर के हो भन्दाखेरि मैले चाहिँ के गर्छु भने मलाई पनि रिस उठ्छ नि त होइन. कोही मान्छे आएर मलाई एकदम मन नपर्ने कुरा गर्दाखेरि मलाई पनि रिस उठाउँछ. रिस उठ्दाखेरि उसलाई भन्ने चिज पनि मेरो दिमागमा आइसकेको हुन्छ मेरो मुखमै पनि आइसकेको हुन्छ. तर मैले चाहिँ के गर्छु भने 1 मिनट पर्खन्छु. 1 मिनट धैर्य गर्छु म. 1 मिनट मात्रै धैर्य गर्दाखेरि त्यो अघि भन्न खोजेको चिज ओहो कति इनअप्रोप्रिएट कति नराम्रो हुन्थ्यो यदि मैले त्यो भनेको भए भन्ने मैले 1 मिनटमा मैले बुझिसक्छु. उपाय त्यही नै हो हजुरको. आफूमा मनमा आएको कुरा तुरुन्तै हामीले चाहिँ भनिहाल्ने अथवा गरिहाल्ने गऱ्यौँ भने इम्पल्सिभ भन्छौँ नि त्यसैलाई गरिहाल्ने भयो भने त्यसको त कन्सिक्वेन्स त अब कोही कोही अब जीवनै जाने हुन्छन् भने कोही कोही अब जीवनभरिको लागि सम्बन्ध नै बिग्रिने खालको हुन सक्छ.
2: जीवन त गइहाल्यो. त्यो परिवार जो चाहिँ उसको लागि धेरै ठुलो महत्त्वपूर्ण हुन्छ उनीहरूको जीवन के होला होइन. एकचोटि त्यो 1 मिनट जुन धैर्यतामा चाहिँ त्यही परिवार सम्झिनु पर्यो.
3: हजुर 1 मिनट मात्रै हामी धैर्य गर्यौँ भने पनि हाम्रो विचार अर्कै आउँछ. त्यो विचार त आउँदै जाँदै आउँदै जाने गर्ने हो नि त.
2: हजारौँ विचार आउँछ
3: होइन. 1 मिनट मात्रै 1 मिनट भनेको लामो समय हो त्यो बेलामा. फेरि हजुरको 1 मिनट भनेको कति हो र भने जस्तो लाग्छ त्यो बेलामा हामी जुन बेलामा इम्पल्सिभ हुन्छ त्यो बेलामा यति महत्त्वपूर्ण हुन्छ त्यो 1 मिनट हजुरको होइन. त्यसले परिवर्तन ल्याउँछ हामीलाई.
2: पालिकाहरूले गर्नुपर्ने कुरा गरौँ न. जस्तो रोकथामको लागि पालिकाले ठुलो प्रयास गर्न सक्छ होइन. प्राथमिक उपचारको सन्दर्भमा भनौँ अथवा यो प्राथमिक उपचारको कुरा गरौँ अथवा जलन हुनै नदिनको लागि रोकथामको लागि चाहिँ के गर्न सक्छ पालिकाले.
3: पालिकाले अहिले कति पालिकाले गर्न थालिसके है म्याडम हजुरले यो राम्रै कुरा उठाउनु भयो. कति पालिकाहरूले अहिले चाहिँ फन्ड नै छुट्याएर यो खालको प्राथमिक उपचार मात्रै नभएर रोकथाम नै हुनै नदिनको लागि के गर्न सकिन्छ भनेर उहाँहरूको थुप्रो मान्छेहरूको जमात बनाउँदै उहाँहरूलाई ल यसो यसो गर्यो भने यो बर्नलाई चाहिँ हामी कम गर्न सक्छौँ है जलनको कुरा कम गर्न सक्छौँ भनेर साथसाथै जलन भयो भने प्राथमिक उपचार यो गर्न पर्यो र यसरी चाहिँ अस्पतालसम्म पुर्याउने तरिका यो हो भनेर हामीले अहिले दिन थालिसकेका छौँ. त्यो चाहिँ कति ठाउँमा त उहाँहरूकै खर्चमा के पालिकाले नै निकालेको खर्चबाट उहाँहरूले छुट्याएको खर्चबाट अहिले गर्न सकिरहेछौँ. त्यो चाहिँ एकदमै पोजिटिभ कुरा भएको छ कि म्याडम नि. किनभने त्यो कुरा यहाँबाट सेन्टरकै गभर्मेन्टले गर्नुपर्ने हो भने धेरै गाह्रो हुन्थ्यो कि. तर त्यहाँको लोकल गभर्मेन्टले नै गर्दाखेरि चाहिँ के भने उनीहरूले हाम्रै आफ्नै ठाउँमा हामी आफैले हामी आफैलाई होइन गरेको भयो कि उहाँको त्यो अपनत्व भयो क्या. त्यो त्यसमा टेक्निकल हेल्प हामीले गरिदिएछौँ कृतिपुर अस्पतालबाट गएर. तर त्यो चाहिँ उहाँहरूको कार्यक्रम भयो बुझ्नुभयो नि हजुरले होइन. हाम्रो लागि हामीले हाम्रै लागि हामी आफैले गरेको भयो कि. त्यस्तो खालको उहाँहरूले अहिले सुरु गर्नुभएको छ धेरै ठाउँमा धेरै ठाउँमा हजुर. इभन कोही कोही ठाउँमा त उपचारको लागि पनि उहाँहरूले फन्डहरू छुट्याउनु भएको छ.
2: अब अन्त्यमा यहाँले अब भन्नै पर्दाखेरि सुझाव दिनै पर्दा अथवा केही 2 शब्द छोड्नै पर्दा चाहिँ के चाहिँ भन्न चाहनुहुन्छ.
3: अब सबै होसियार हौँ त्यो त भन्न परिहाल्यो होइन. अब हामीले जलनमा उपचारकोमा एकदमै धेरैवटा अस्पताल र ठुल्ठुलो अस्पताल बनाउन पनि जरुरी छैन भन्ने मैले बुझेँ. किनभने धेरै बिरामी रहेनछन् आजकै दिनमा हामीले नेपालभरिमा जलनबाट अस्पतालमै भर्ना भएर उपचार गर्नुपर्ने कतिजना बिरामी रहेछन् भने 100 जना पनि पुग्दैन आज पनि कि. हजारौँ बिरामी यहाँ उपचार नपाएर बेहाल भएको त्यस्तो अवस्था होइन. यो म्यानेजेबल हो. तर के समस्या भयो भने यी बिरामीहरूलाई हामीले अझै स्तरीय उपचार दिनको लागि अझै पुगेन विभिन्न चिज पुगेन एउटा त्यो भयो. अर्को चाहिँ यी बिरामीहरू खर्चिलो हुने उपचार खर्चिलो तर बिरामीहरू अधिकांश गरिब भएको हुनाले त्यो उपचारलाई हामीले निशुल्क बनाउन एकदमै जरुरी छ म्याडम. होइन उसको चाहिँ त्यो विपन्नको कागजै छैन यसलाई कहाँबाट उपचार चाहिँ निशुल्क गर्ने भनेर हामीले झगडा गर्नुपर्ने स्थिति नहोस् भन्छु म. विपन्नको कागज छ त उसले पाइ नै हाल्यो. विपन्नको कागज नपाएको मान्छेलाई पनि अपर झट 3 लाख 4 लाख निकाल्ने भनेको गाह्रो हो. एउटा मान्छे त्यो चाहिँ गरिबीको नजिक नजिक भइराखेको मान्छेले अचानक उसले चाहिँ त्यो खालको खर्चहरू कतैबाट जुटाउनु पर्यो, ऋण लिन पर्यो, अथवा उपचारै गर्न नसक्ने खालको अवस्था भयो भने त्यो त नराम्रो भयो नि त। त्यस्तो मान्छेलाई समेत जो मान्छे एकदमै उनीहरूले आफ्नो होइन हामी आफै उपचार गर्न सक्छौँ भन्ने बाहेक अरू सबैलाई हामीले निशुल्क उपचार गर्न पाए हुन्थ्यो भन्ने मलाई लाग्यो। होइन दुईवटा कुरा मैले भने हजुरको, एउटा चाहिँ राम्रो उपचार केन्द्र जुन चाहिँ अहिले हामीले किर्तिपुरमा बनाउन लागिरहेछौँ, एकजना नेपाली नै महानुभावले बनाइदिन्छु भन्नुभएको छ, त अहिले उहाँको नाम लिन नमिल्ने भएर मैले लिइनँ, उहाँ आफैले भन्दै हुनुहुन्छ एकदमै छिटै भन्नुहुन्छ भन्ने लाग्छ मलाई। र अर्को चाहिँ उपचार पनि त्यसै गरी निशुल्क बनाउनको लागि सरकार, गैर सरकारी संस्था, विदेशी संस्थाहरू पनि, व्यक्तिगत मान्छेहरू पनि होइन, अनि अघि हजुरले भने जस्तो त्यो पालिकाहरू पनि लाग्ने हो भने सबैको सहयोग हुने हो भने हामीले जति पनि बिरामीहरू छन् बन्डको बिरामी अलिअलि दुई पैसा तिर्न सक्ने भए पनि तपाईँलाई गाह्रो छ यस्तो बेला, किनभने अहिले भर्खर जसले त अहिले भर्खरै उपचारमा हिँड्नलाई कहाँबाट तपाईँले पैसा निकालेर हिँड्ने भन्नु न होइन, इभन तपाईँको कार्ड तपाईँको त्यो के हो कागजपत्रहरू तपाईँले कहाँबाट निकालेर हिँड्ने हो, इमर्जेन्सीमा पर्नु भएको छ तपाईँ, त्यस्तो बेलामा हामीले पैसाको धेरै कुरा नगरिकन उहाँहरूलाई निशुल्क उपचार गरिदिन पाए। फेरि कति मान्छे छन् भनौँ भने वर्षमा जम्मा 3,000 मान्छे हो भने कि म्याक्सिमम 3,000 मान्छेहरू 2,500-3,000 मान्छे जलनमा परेर उपचारै गर्नुपर्ने मान्छे चाहिँ, जलन त धेरै मान्छेलाई हुन्छ तर अधिकांशलाई सामान्य भएको हुनाले उहाँहरूलाई भर्ने गरेर गर्न पर्दैन कि, ओपिडीबाट उपचार गर्न सक्छ, ओपिडी त धेरै मान्छेले सक्ने छन् नि होइन, ओपिडी त अधिकांश मान्छेले सक्ने भए, तर अस्पतालमै बसेर अपरेसनै गर्नुपर्ने होइन आइसियुमै बस्नपर्ने खालको बिरामीहरू धेरै छैनन् कि, उहाँहरूलाई चाहिँ हामीले निशुल्क गर्न त्यो दुईवटा काम है हामीले गर्न पायौँ भने जलनमा धेरै अहिले जस्तो धेरै डिस्कसन गरिराख्नु परेको छ नि त्यो गर्न पर्दैन थियो।
2: सरकारले कति प्रयास गरिरहेका छन्
3: एकदमै गरेका छ हजुरको,
2: जलन भएर उपचारै गराउनु पर्ने अवस्थाकाहरूलाई चाहिँ के गर्दैछ त?
3: होइन अहिले चाहिँ दुई मैले भने नि अघि विभिन्न कामहरू गरिराखेँ, एउटा चाहिँ गरिब जनताहरूलाई जलनको उपचारको लागि निशुल्क बनाउनलाई फन्डहरू नै तयार भइसक्यो होइन, एउटा त्यो भयो। अर्को जलनको उपचार काठमाडौँदेखि बाहिर पनि लानुपर्छ भनेर त्यो प्रयास भइसक्यो होइन, केही कामहरू अझ बाँकी छ त्यो, तर त्यो प्रयास सुरु भइसक्यो र कामै सुरु भइसक्यो भने पनि भयो। अनि अर्को चाहिँ नियम कानुनहरू बनाउने जसले गर्दाखेरि उपचार गर्नको लागि कहाँबाट फन्ड आउने खालको कुरादेखि लिएर अब यो यो यो यो यो गर्न पर्यो है भन्ने खालको त्यो के भन्छ त्यो ऊहरू के विभिन्न पोलिसीहरू बनाउने काम भइरहेछ कि, अहिले म अहिले बन्दै गरेको हुनाले मैले त्यसको डिटेल भन्न मिलेन होइन, त्यो भइरहेछ। त्यस कारणले अहिले अहिलेको सरकारले साँच्चै नै फोकस गरेको छ, यो अहिले यो घटना हुनुभन्दा अगाडि सुरु भएको है फेरि हजुरको, यो अहिले भर्खर यहाँ चाहिँ ऊ भएर यो सरकारले देखाउनको लागि मात्रै गर्यो भन्न मिल्दैन हजुरको, यो अगाडिदेखि नै सुरु भइसकेको छ कुरा बुझ्नुभयो म्याडमले होइन, स्ट्यान्डर्ड ट्रिटमेन्ट प्रोटोकल भन्छ, कुन बिरामीलाई कसरी उपचार गर्ने, कुन लेभलमा उपचार गर्ने, कुन खतथरीको कुन अस्पतालमा भन्ने कुराको पनि पोलिसीहरू बनिसकेको छ कि, त्यो अब बाहिर निस्कन मात्रै बाँकी छ। त्यस भन्नाले धेरै कुरा भएको छ
2: म्याडम, भनेपछि यो अहिलेको जुन सरकारसँग तपाईँहरूको जुन भइरहेको छलफलले चाहिँ के चाहिँ आशा गर्न सकिन्छ त जलनको उपचारमा अथवा जलन भएका लागि?
3: यसै वर्षदेखि नै म भन्छु अधिकांश बिरामीहरूले पैसा तिर्न नपर्ने अवस्था आइसकेका छ होइन, गभर्मेन्टले दिएकोबाटै हामीले त्यसलाई त्यो म्यानेज गर्छौँ र केही चाहिँ व्यक्ति अथवा अरू संस्थाले दिएको खर्चबाट हामी म्यानेज गर्छौँ। अधिकांश बिरामीले पैसा तिर्न नपर्ने अथवा तिरे पनि एकदमै कम तिर्न पर्ने अवस्थामा हामी अलमोस्ट पुग्छौँ यही वर्ष। यही वर्ष हामीले अब काठमाडौँभन्दा बाहिर सेवा विस्तार गर्नको लागि हामी सुरु गरि नै हाल्छौँ। अहिले पनि कति ठाउँमा अलिअलि सुरु भइसकेको छ, पोखरामा एकदमै राम्रोसँग भइसकेको छ त्यो होइन, अरू ठाउँमा पनि हामी लानको लागि त्यो जुन अघि मैले ट्रेनिङ भने नि त्यो ट्रेनिङको लागि सरकारसँग हाम्रो सहकार्य भइरहेछ। यसमा सचिवज्यू नै लाग्नु भएको छ, स्वास्थ्यको सचिवज्यू लाग्नु भएको छ, महाशाखा प्रमुखहरू हुनुहुन्छ होइन। अहिले चाहिँ म त यति त्यो चाहिँ पोजिटिभली मैले देखिरहेको छु कि यस्तो कामहरू भइराखेको, अब हाम्रो दुःख धेरै दिनसम्म छैन। तर अघि मैले भने जस्तो अब बर्नको उपचारको स्तर माथि लानको लागि चाहिँ टाइम लाग्ने हो है, फेरि आजको आजै हजुरले आजको आजै त्यो स्ट्यान्डर्ड बढ्नेवाला होइन, त्यसमा चाहिँ टाइम लाग्छ हामीलाई।
2: व्यस्त समयको बावजुद पनि हाम्रो स्टुडियोमै आएर यति धेरै महत्त्वपूर्ण विषयमा चर्चा गर्न आइदिनु भयो, धन्यवाद छ।
3: बर्नको बारेमा, जलनको बारेमा हजुरले मात्रै होइन, जसले जहाँ बोलाए पनि जति समय परे पनि मलाई समस्या छैन हजुर, जलनको लागि त हामीले जे पनि गर्न हामी तयार छौँ हजुर, धन्यवाद हजुरलाई पनि।
2: उहाँ हुनुहुन्थ्यो किर्तिपुर अस्पतालका प्लास्टिक सर्जन प्राध्यापक डाक्टर शंकर मान राई, आज हामीले जलनको प्राथमिक उपचार रोकथामका लागि सरकार र समुदायको भूमिकाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छौ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसुस हुन्छ
1: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs ma paunu hos. Sound bar matra ru 9,999 ma. Ra 12 mahina samma ko net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% samma ko discount ra 24 mahina samma ko EMI.
0: Shataru lagu hune chan.
2: Aba internet dhilo hoina. Chito, smart ra surakshit.
3: Introducing Wi-Fi 6 with Subisu Suraksha.
4: Wi-Fi 6 sanga paunu hos high speed ra stable internet.
3: Sathai Subisu Suraksha तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
4: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888
6: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333 4-93-555

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लगातारको वर्षापछि बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन सुरु।

0: 1 करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाई। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रूपकटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मद्दत गर्ने। र विश्वकपमा टोलीको सङ्ख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाई। नेपाल खबरमा अब पूरा खबर। जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गको काभ्रे खण्डमा गाडी आवागमन रोकेको छ। रुसी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकोले बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाडी आवागमन स्थायी रूपमा होल्ड गरेको प्रहरीको सूचनामा भनिएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्केका अनुसार सडक मार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना निकालेर गाडी आवागमन पुनः सञ्चालन गरेको जानकारी गराइनेछ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ। बिहान 6 बजेतिर 1,31,200 क्युसेक मापन गरेको पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नआएको छ। अहिले कोशी ब्यारेजका 56 मध्ये 18 वटा ढोका खुल्ला गरिएको छ। खतराको सङ्केत स्वरूप रातो झण्डा र रातो बत्ती बालिएको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले आउँदो 3 दिनसम्म 34 वटा जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ। नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। अहिले बागमती र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाँकी प्रदेशका 2 ठाउँमा पानी परिरहेको छ। राहदानी विभागले नयाँ प्रणाली मार्फत सेवा प्रवाह सुरु गरेको छ। विभागले विज्ञप्ति निकालेर काठमाडौँको त्रिपुरेश्वरमा रहेको विभागको कार्यालयमै पासपोर्ट छापेर सेवा प्रवाह थालेको जनाएको छ। विभागका अनुसार केही सेवाग्राहीले आज नयाँ प्रक्रियाबाट छापिएको राहदानी लिइसकेका छन्। नयाँ प्रणालीको स्थिरीकरणको अवधि 3 महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज, नियमित र सुचारु रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झन्डै 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको सङ्ख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रविलाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानुनी र व्यवहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजनामध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रोग कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50%भन्दा बढी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानुन बनाउनु पर्ने र 1 ठेकेदारले एउटै आयोजनाको 1 भन्दा बढी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थको भनाइ छ। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानुन बीच सामञ्जस्यता कायम गर्न कानुनी संशोधन आवश्यक रहेको पनि सुझाव छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रुपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो। कान्तिपुर पब्लिकेसन अनलाइन खबर र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाडी प्रहरीले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजे अघि नै कार्यालयको आवाज जात रोकिने गरी विवादित अवस्थामा छाडेका ती शङ्कास्पद गाडीलाई प्रहरीले ह्विल लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। यसैबीच पत्रकारलाई सञ्चार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गरेको छ। महासङ्घले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सिर्जना गर्न खोजेको भन्दै संचार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। झापामा प्रहरले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 ज्ञाने चोकमा रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन वावालले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सा छोडेर नेपाल भित्राएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झन्डै 1,600 रुपियाँसम्म पर्ने अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 जना प्रहरी परिचालन गरिएको थियो। अब विदेशको खबर। भारतका वैज्ञानिकहरूले मानव मस्तिष्कको सबैभन्दा जटिल भाग ब्रेन स्टेमको अहिलेसम्मकै सबैभन्दा विस्तृत त्रिआयामिक नक्सा तयार पारेका छन्। मद्रासमा रहेको सुधा गोपाल कृष्ण ब्रेन सेन्टरका वैज्ञानिकहरूले एन्कर नामको यो नक्सा कोषीय स्तरसम्म पुर्याएका हुन्। 500 भन्दा बढी तन्तु नमुनाका आधारमा तयार यो नक्सामा 200 भन्दा बढी स्नायुको समूह र स्नायु मार्गहरू पहिचान गरेको छ, जसले एमआरआईमा देखिने सम्पूर्ण मस्तिष्कदेखि एउटा एउटा स्नायु कोषसम्म हेर्न सकिने बनाएको प्रतिवेदनलाई उल्लेख गर्दै बिबिसीले जनाएको छ। यो उपलब्धि विज्ञानका लागि ठूलो फड्को मानिएको छ। ब्रेन स्टेमले सास फेर्ने, मुटु धड्कने, निन्द्रा र चेतनालाई नियन्त्रण गर्छ। यसको संरचना अत्यन्त घना भएकाले यसलाई विस्तृत रूपमा नक्साङ्कन गर्न सधैँ चुनौतीपूर्ण रहँदै आएको थियो। विज्ञहरूको अनुसार यो नक्साले पार्किन्सन, स्ट्रोक र अल्जाइमर्स लगायतका स्नायु सम्बन्धी रोगहरू बुझ्न मद्दत गर्नेछ। साथै शल्य चिकित्सकलाई ब्रेन स्टेममा शल्यक्रिया गर्दा थप सुरक्षित बनाउन पनि यसले सहयोग पुर्याउने विश्वास गरिएको छ। अब खेल खबर। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले 2030 विश्वकपमा सहभागी टोलीको सङ्ख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस सञ्चार माध्यम ब्लु बिनसँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नु पर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनु पर्ने इन्फान्टिनोको भनाइ छ। 1998 2022 विश्वकपमा 32 टोली सहभागी रहँदै आएका थिए। अहिले चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्। यद्यपि विश्वकपमा 64 टोली सहभागी हुने प्रस्ताव प्रति सबै पक्ष सहमत भने छैनन्। युरोपेली फुटबल महासङ्घ UEFA, एसियाली फुटबल महासङ्घ AFC, उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ CONCACAFले यो प्रस्ताव उपयुक्त नहुने बताएका छन्। 2030 विश्वकप सामान्यतया स्पेन, पोर्चुगल र मस्को संयुक्त रूपमा आयोजना गर्नेछन् भने प्रतियोगिताको 70 वर्ष मनाउनका लागि उद्घाटनका 3 खेल अर्जेन्टिना, उरुग्वे र पाराग्वेमा आयोजना हुनेछन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बिपी राजमार्गको काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो तीन दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। नयाँ प्रणाली मार्फत राहदानी दिन सुरु। झण्डै 1 करोड नागरिकको विवरण सुरक्षित स्थानान्तरण गरेको विभागको भनाइ। राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। भारतीय वैज्ञानिकद्वारा मानव मस्तिष्कको सबैभन्दा विस्तृत नक्सा तयार। स्नायु सम्बन्धी रोगहरू बुझ्न मद्दत गर्ने। र विश्वकपमा टोलीको सङ्ख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने फिफा अध्यक्षको भनाइ।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: साली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भेटभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481। वेबसाइट झुले.com.np।
9: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
10: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
11: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। प्रसिद्ध केदारनाथको शिर मानिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा 1 महिने श्रावणी मेलाको तयारी पूरा भएको छ। श्री विनायक नगरपालिका नम्बर 8 सिपाडोलमा रहेको डोलेश्वरमा 38 दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयो। मेला अवधिभर 3 लाखजनाभन्दा धेरै भक्तजन पुग्ने अनुमान छ। मेलामा पुग्ने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी मन्दिर परिसरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। मेलालाई व्यवस्थित र सुरक्षित बनाउन सिसिटिभी क्यामेरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, गाडी व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेको वडा अध्यक्ष बस्नेतले बताउनु भयो। केही वर्ष यता डोलेश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आवागमन वृद्धि भएसँगै मन्दिर र श्रावणी मेलाको धार्मिक महत्त्वबारे अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुन थालेको छ। मेलामा हरेक सोमबार र शनिबार धार्मिक गुरुबाट प्रवचन तथा दैनिक रूपमा भजन कीर्तन हुनेछ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र मितिमा चोरी भएका 51 वटा 2 पाङ्रे गाडी फेला पारी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश प्रसाद काफ्लेले 36 वटा मोटरसाइकल र 15 वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो। एसपी काफ्लेले 1 महिनाको अवधिमा 51 वटा 2 पाङ्रे गाडी फेला पारेको बताउनु भयो। उहाँका अनुसार विशेष अभियान सुरु गरेर चोरी भएका मोटरसाइकल र स्कुटरको खोजी तीव्र बनाइएको छ। यातायात व्यवस्था विभागले ट्राफिक जरिवाना र नक्कली लोगो सहितको पर्चा छापेर सामाजिक सञ्जालमा अफवाह फैलाएको पाएको बताएको छ। विभागले विज्ञप्ति निकालेर हुँदै नभएको मोटर यातायात तथा ट्राफिक नियमावली 2074 बमोजिमको ट्राफिक दर रेट हेडिङ गरी विभागको नामबाट जारी भएको भनिएको ट्राफिक जरिवाना सम्बन्धी पर्चा सामाजिक सञ्जालमा फैलिएको भन्दै त्यो सत्य नभएको बताएको हो। फेक सामग्रीको तथ्य प्रमाण र आधारहरूको परीक्षण नगरी लाइक सेयर तथा प्रचार नगर्न विभागले आम नागरिक र सम्बन्धितहरूमा अनुरोध गरेको छ। साथै विद्युतीय कारोबार ऐन 2063 प्रतिलिपि अधिकार ऐन 2059 लगायतका प्रचलित कानुनी व्यवस्थाहरू विपरीतका गतिविधि दण्डनीय हुने स्मरण गराउँदै विभागले सचेत गराएको छ। र अनलाइन ठगी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा महोत्तरीको राम गोपालपुर नगरपालिका नौका सुभाष कुमार मण्डल तथा बङ्गलादेशी नागरिकहरू रहेका छन्। साइबर ब्युरोबाट खटिएको टोलीले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट बङ्गलादेशतर्फ प्रस्थान गर्ने क्रममा पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा आकर्षक रोजगारी सम्बन्धी विज्ञापन प्रकाशित गरी कतारमा रहेको कम्पनीमा अन्तर्वार्ता बिना नै प्रत्यक्ष रोजगारी प्राप्त गर्न सकिने भन्ने भ्रामक तथा प्रलोभनपूर्ण प्रचार मार्फत सेवाग्राहीलाई शङ्कास्पद मोबाइल एप डाउनलोड गर्न लगाई विद्युतीय माध्यमबाट बैङ्क खातामा रहेको रकम अनधिकृत रूपमा अन्य खाताहरूमा स्थानान्तरण गरी ठगी गरेको खुलेको छ। साथै अनुसन्धानका क्रममा उनीहरूले अनलाइन ठगी र अवैधानिक विनाश मार्फत क्रिप्टो USDT कारोबार समेत गर्ने गरेको खुलेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लगातारको वर्षापछि बिपी राजमार्ग काभ्रे खण्डमा गाडी चलाउन रोक। कोशी नदीमा पानीको बहावले खतराको तह पार गर्यो। आउँदो 3 दिनसम्म देशका विभिन्न साना नदीमा आकस्मिक बाढीको जोखिम। भक्तपुरको डोलेश्वरमा श्रावणी मेलाको तयारी पुरा। 3 लाख भक्तजन पुग्ने अनुमान। र चोरी भएको 51 वटा मोटरसाइकल र स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढेर सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले देलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो तीन दिनसम्म साना नदीमा आकस्मिक बाढीको जोखिम।
0: सञ्चार माध्यमका गेट छेकिने गरी शङ्कास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
2: नागरिक सचेत हुने त्यो तदृप हो होइन, र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन के, सुविधा पनि दिउँ, एजुकेट पनि गरौँ होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
1: राष्ट्रिय गौरवका आयोजना 10 वटामा सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा घट्दा नेप्से 2600 भन्दा तल।
0: जापानका 1/4 धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैले घट्यो। 2024 शक्तिशाली भूकम्पपछि सुजु सहरको जनसङ्ख्या 34% गिरावट।
1: र आइपिएलको टोली चेन्नाईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 4-93-555।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल लुम्बिनी प्रदेशकै उत्कृष्ट आईएसओ सर्टिफाइड यस कलेजमा बीई कम्प्युटर, बीई सिभिल, इन्फर्मेसन एन्ड कम्युनिकेसन, बीसीए र बीबीए कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा साउन 7 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 0825-62-601, 98-578-35-990, 98-578-31-684, 98-512-32-328।
1: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङमा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। कालीकोटमा पहिरोले पुरिँदा दुईजनाको ज्यान गएको छ। सानी त्रिवेणी गाउँपालिका वडा नम्बर 6 काप्री खोलामा रहेको पानी घट्टमा अन्न पिस्न गएका बेला पहिरोमा परेर 46 वर्षका मन्दिर साउद र 76 वर्षका लालबहादुर साउदको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। उनीहरू बिहान 6 बजेतिर अन्न पिस्नका लागि घट्टमा बसिरहेका बेला पहिरोले पानी घट्टसहित पुगेको थियो। घटनाबारे स्थानीय बासिन्दाले दिउँसो 1:30 बजेतिर जानकारी गराएपछि प्रहरी चौकी मेहल मुर्डीबाट खटिएको प्रहरीले सब निकालेको हो।
1: काठमाडौँ उपत्यका सहित देशका धेरैजसो ठाउँमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा र बाँकी प्रदेशका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। केही ठाउँमा आरीघोप्टे वर्षा भएको छ भने केही ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको विभागका वरिष्ठ मौसमविद मीन कुमार अरियालले जानकारी दिनुभयो। उहाँले यो क्रम अझै जारी रहने भन्दै आज राति वर्षा थप बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभयो। विभागका अनुसार पछिल्लो 24 घण्टामा सबैभन्दा बढी मकवानपुर गढी र म्याग्दीमा समान 121 मिलिमिटर वर्षा मापन भएको छ। सुनसरीमा 117 र उदयपुरमा 106 मिलिमिटर वर्षा भएको मौसमविद अरियालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यकामा पनि ठूलो पानी परेको छ। सिन्धुली, झापा, सुङ्खुवासभा, ताप्लेजुङ, सोलुखुम्बु, सिन्धुपाल्चोक, चितवन, नवलपुर, नवल परासी पश्चिम पाल्पा बाँके कैलाली उदयपुर लमजुङ सिन्धुपाल्चोक चितवन लमजुङ खोटाङ बागलुङ पर्वत लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेकाले वर्षा भइरहेको मौसमविद अर्यालले बताउनुभयो। आज राति पनि कोशी प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना छ। वर्षा गराउने मौसमी प्रणाली दिउँसोभन्दा राति बढी सक्रिय हुने सम्भावना रहेको अर्यालले जानकारी दिनुभयो।
0: यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले बिपी राजमार्गको काभ्रे खण्डमा दिउँसो रोकेका गाडी बेलुकी पख छाडेको छ। रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा भइरहेकाले बिपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाडी आवागमन अस्थायी रूपमा होल्ड गरेको र सुरक्षित महसुस भएर छोडेको तर सचेत हुनुपर्ने जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना मार्फत जनाएको छ। यस्तै पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर 8 घण्टापछि सञ्चालनमा आएको छ। करिडोरको बागलुङ खण्ड अन्तर्गत जैमिनी नगरपालिका 8 बेलबगरमा बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध बनेको थियो। यसैबीच प्रहरीले काठमाडौँ उपत्यकाबाट हेटौँडा जोड्ने 2 सडक खण्डमा गाडी चलाउन रोक लगाएको छ। अविरल वर्षापछि सडकका विभिन्न भागमा पहिरो तथा खोला नदीको बहाव बढेका कारण मकवानपुर प्रशासनले काठमाडौँ र ललितपुरबाट हेटौँडा जोड्ने सडक खण्डमा गाडी चलाउन रोक लगाएको हो। प्रशासनका अनुसार हेटौँडा टिङ्गन बागमती ललितपुर सडक अन्तर्गत चौघडा क्षेत्रमा आज बेलुका 5 बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाडी चलाउन रोक लगाएको छ। यस्तै हेटौँडा भैँसे भीमफेरी देउराली सिस्नेरी काठमाडौँ सडक अन्तर्गत चेकीटोल हेटौँडा क्षेत्रमा पनि आज बेलुका 5 बजेदेखि असार 30 गते बिहान 5 बजेसम्म गाडी चलाउन रोक लगाएको छ। यसैबीच कोशी नदीमा पानीको बहावले खतराको सतह पार गरेको छ। पानीको बहाव दिउँसो 1,58,000 क्युसेक नागेपछि खतराको सङ्केत स्वरूप रातो झण्डासहित रातो बत्ती बालिएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि भएको छ। मृतकका परिवारले आज जिल्ला प्रहरी वृत्त कालीमाटीमा जाहेरी दर्ता गराएपछि शव बुझेर पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका हुन्। जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुइलक लगाएपछि घटना भएको थियो। यसअघि हिजो नेपालीका परिवार र सरकारबीच सहमति भएको थियो। सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गर्न पूर्व न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिने भएको छ।
0: कान्तिपुर पब्लिकेशन अनलाइन खबर .com र हिमालय टेलिभिजनका कार्यालयको प्रवेशद्वारमा अवरोध हुने गरी पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटाएको छ। बिहान 8 बजेदेखि नै कार्यालयको आवाज जावत रोकिने गरी बिबारिसी अवस्थामा छाडेका ती शङ्कास्पद गतिविधिका गाडीलाई प्रहरले व्हील लक गर्नुका साथै क्रेन लगाएर त्यहाँबाट हटाएको हो। कार्यालय गेटमा अरू गाडी आवाजात गर्न नमिल्ने गरी गाडी पार्किङ गरी अवरोध गरिएको पाइएको हो। अनलाइन खबरमा 12C 45 नम्बरको गाडी, हिमालय टिभीमा 12C 12 55 नम्बरको गाडी र कान्तिपुर मिडिया ग्रुपको गेटमा 12P01034C 84 नम्बरको गाडी पार्क गरेर चालक भएका थिए। बिहान 7 बजेतिर मास्क र कालो चस्मा लगाएका व्यक्तिले गाडी पार्क गरी भागेका सम्बन्धित सञ्चार माध्यमका सुरक्षा गार्डले बताएका छन्। गेट छोपिने गरी कान्तिपुरमा पार्क गरेको गाडी रवि जयसुवालले प्रयोग गरिरहेको खुलेको कान्तिपुरले जनाएको छ। जयसुवाल सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय अनुसन्धान तथा अभिलेखीकरण विभागका मनोनित सदस्य रहेका छन्। यसैबीच पत्रकारलाई सञ्चार कर्ममा जान अवरोध पुर्याएको भन्दै नेपाल पत्रकार महासङ्घले घटनाको विरोध गरेको छ। महासङ्घले विज्ञप्ति निकालेर पत्रकारलाई अवरोध र आतंक सृजना गर्न खोजेको भन्दै सञ्चार गृहको सुरक्षा गर्न सरकारसँग माग गरेको छ। महासङ्घले सञ्चार माध्यमको गेट अगाडि आवाज जावत बन्द गर्नुमा सरकारकै भूमिका हुन सक्ने निष्कर्ष पनि निकालेको छ। यसैबीच काङ्ग्रेस सभापति गगन थापाको घरको गेट अगाडि पनि शङ्कास्पद बिबारिसे गाडी भेटिएको छ। बिहान 7 बजे नै छोडेको गाडी थापाको घरबाट मोटरसाइकल समेत निस्कन नमिल्ने गरी राखिएको थियो। प्रहरीले बेलुकी पख मात्रै गाडी हटाएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रेस स्वतन्त्रता माथिको कुनै पनि प्रकारको अतिक्रमण अस्वीकार्य रहेको जनाएको छ। बिहान कान्तिपुर पब्लिकेसन र अनलाइन खबर लगायत सञ्चार गृहका गेट अगाडि शङ्कास्पद गाडी पार्किङ गरी अवरोध सृजना गरिएको घटनापछि विज्ञप्ति निकालेर राष्ट्रपाले यो प्रतिक्रिया जनाएको हो। पार्टीका महामन्त्री विपिन कुमार आचार्यले निकाल्नु भएको विज्ञप्तिमा यस्ता गतिविधि सञ्चार कर्मीलाई मनोवैज्ञानिक त्रासमा पार्ने उद्देश्यले गरिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यता विपरीत रहेको औलाउनु भएको छ। राष्ट्रपाले आफूलाई सधैँ पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको पक्षमा उभिएको दल रहेको दावी रहेको दावी गर्दै यस्ता कदमको घोषणा गरेको छ। विज्ञप्तिमा नेपाल सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी पहिचान गर्न र सञ्चार माध्यमको सुरक्षा सुनिश्चित गर्न आग्रह गरिएको छ। साथै सम्पूर्ण सञ्चार जगतलाई त्रास नमानी पेसा निर्वाह गर्न अपिल गर्दै सञ्चारकर्मीको सुरक्षामा सधैँ खडा रहने प्रतिबद्धता रासोपाले दोहोऱ्याएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा ट्राफिक व्यवस्थापन र जरिवाना बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कालीकोटमा पहिरोमा पुरिएर दुईजनाको ज्यान गयो, काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा, आउँदो 3 दिनसम्म साना नदीमा आकस्मिक बाढीको जोखिम, काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदान विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएपछि ज्यान गुमाएका गणेश नेपालीको अन्त्येष्टि, सञ्चार माध्यमका गेट छेकिने गरी शङ्कास्पद रूपमा पार्किङ गरिएका गाडी प्रहरीले क्रेन लगाएर हटायो, घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारसँग सत्तापक्षी दल राष्ट्रपाको माग लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी खबर, प्रधानमन्त्री बालेन्द्र शाहले 7 वटै प्रदेशमा सुविधा सम्पन्न वन उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बिहान स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरूसँगको छलफलका क्रममा उहाँले प्रमुख सरकारी अस्पतालमा वन वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका ज्वलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न संघ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिनुभयो। उहाँले गुणस्तरीय, प्रभावकारी तथा नागरिक मैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाई, सेवा प्रवाहमा सुधार, डिजिटल प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि ध्यानाकर्षण गराउनुभयो।
0: केही दिन अघि राहदानी विभाग अघि आत्मदाह गरेका गणेश नेपालीको घटनापछि नेपालको ट्राफिक व्यवस्थापन र नियमन प्रणालीमाथि फेरि प्रश्न उठेको छ। मोटरसाइकलमा व्हील लक गरिएपछि भएको घटनाले नगर प्रहरी र ट्राफिकको अधिकार क्षेत्र, जिम्मेवारी र जवाबदेहिताबारे बहस सर्किएको छ। कानुनी रूपमा ट्राफिक व्यवस्थापनको अधिकार यातायात व्यवस्था विभागको भए पनि कार्यान्वयन विभिन्न निकायमा बाँडिएको देखिन्छ, जसले समन्वय र जिम्मेवारीमा अन्यल सृजना गरेको पाइन्छ। यस्तो अवस्थामा नियम पालना गराउन कारवाही मात्र पर्याप्त हो वा वैकल्पिक व्यवस्थापन पनि राज्यको दायित्व हो भने हामीले नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरलाई सोधेका छौँ।
2: कारवाही र दण्डले मात्रै अपराध नियन्त्रण हुने भएको भए, जुन व्यक्तिबाट हुने कमी कमजोरी छन् या गल्तीहरू छन् त्यसमा नियन्त्रण हुने भएको भए, त्यो जानी जानी गर्ने जुन बदमासी छन् त्यसमा नियन्त्रण हुने भएको भए दुनियाँमा कुनै पनि अपराध हुन्थेन होला। हरेक देशमा ऐन कानुनले केही न केही व्यवस्था गरेको छ, तर नेपालमा हामीले के गर्न खोज्यो भनेपछि एक्सट्रिम जरिवाना गरेपछि अब कमी कमजोरी छ त्यो चाहिँ नियन्त्रण हुने पनि जुन सोचेका छौँ नि त्यो चाहिँ इन्टायरली गलत हो।
1: जसरी कारवाही गर्नुपर्ने हो त्यस अनुसारको पूर्वाधार पनि हुनुपर्छ भन्ने चौतर्फी आवाज उठिरहेको छ। सडक सङ्केत अथवा भनौँ पार्किङ व्यवस्था जस्ता पूर्वाधार चाहिँ अहिले कस्तो अवस्थामा छन् र यिनको अभावमा चाहिँ कडाईले मात्र के परिणाम दिन्छ?
2: हरेक कुरा अलग अलग निकायको जिम्मेवारीमा छन् होइन, प्रहरी भनेको खाली ट्राफिक व्यवस्थापन मात्रै गरिदिँदाखेरिको समस्या हो। अब ट्राफिक लाइट एउटाको जिम्मामा होला, सडक एउटाको जिम्मामा छ, विभिन्न निकायको विभिन्न जिम्मा हुँदाखेरि के हुन्छ भनेपछि एक अर्कामा समन्वय नहुँदाखेरि एउटा निकायको थाप्लो मात्रै आउँदाखेरिको समस्या पनि हो। एउटा एजुकेसनको कुराहरू पनि छ र तपाईँले ड्राइभिङको लागि बाटोमा आउने मान्छेलाई पनि तपाईँले कसरी तयार गरिराख्नु भएको छ, त्यो अर्कै निकायले फेरि दिन्छ त्यसलाई होइन। र अर्को जुन तपाईँले भन्नुभयो, अब जस्तै न्यू रोडमा जान्छु, त्यत्रो महँगो गाडी किनेको छु, त्यत्रो महँगो मैले ट्याक्स तिर्छु होइन, ल पैसा तिरेर पनि म काहीँ पार्किङ गर्न खोज्छु भनेपछि त्यसको व्यवस्थापन छैन। कि सरकारले के हो भनेपछि यी जम्मै व्यवस्थापन गर्ने र जुन एउटै काम पनि विभिन्न निकायमा छरेका छन् नि त्यसलाई पनि एउटा ठाउँमा कसरी लिएर आउने र ऐन नियमका कुराहरू पनि जुन मैले अघि गरेँ तपाईँको सबै कुरालाई एक ठाउँमा राखेर बहस गर्ने हो कि अगाडि बढ्ने हो कि त्यो चाहिँ सोच्नु जरुरी छ जस्तो लाग्छ मलाई।
10: नियम पालनालाई प्रोत्साहन गर्न चाहिँ विशेष गरी सरकारले चाहिँ कस्ता उपाय अपनाउनु पर्छ?
2: लाइसेन्स लिएको मान्छेलाई ट्राफिक सेन्सको बारेमा कतिको जानकारी छ, त्यो त तयारी गर्ने जिम्मेवारी त कुनै निकायको छ नि त होइन। र त्यो पछि के हुन्छ भनेपछि बाटोमा लिएर आइसकेपछि त्यो बाटोमा भएका ट्राफिक साइनहरू उसले चिन्छ कि चिन्दैन, त्यो पनि चिन्दैन। यदि चिन्छ कि चिन्दैन एउटा कुरा भयो, र अर्को कुरा तपाईँको बाटोमा त्यो साइनहरू छन् कि छैनन् र बाटोमा लागेको साइनको अर्थ के हो त्यो पनि थाहा छैन व्यक्तिहरूलाई। क्या त्यसले गर्दाखेरि यो के हो भने यी कुराहरू जम्मै महत्त्वपूर्ण कुराहरू यिनीहरू हुन् कि यो सबभन्दा ठुलो समस्या भने कि मलाई के लाग्छ भने ट्राफिक सेन्सकै समस्या हो। ट्राफिक सेन्स भन्दाखेरि जो बाटोमा निस्किन्छन् तिनीहरूलाई ट्राफिकको सेन्स जगाइदिने र जुन अघि तपाईँले भन्नु पूर्वाधार लगायतको कुरा पनि एकदमै कुरा यसो व्यापक छ कि एरिया, तर हामीहरूले के छ अब सानो ठाउँ मात्रै राखेर बहस गरिरहेको छौँ। र यही घटनाले मात्रै पनि हामीले सिख लिने हो भनेपछि ट्राफिकको जुन व्यापकता छ नि यो सबै कुरालाई लिएर सरकारले अगाडि सोच्न जरुरी छ जस्तो लाग्छ मलाई। नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, यिनका आफ्ना जिम्मेवारी ऐनले तोकेको छ। डिमार्केसन लाइन त क्लियर गर्नुपर्छ नि। यो मैले किन भनेको भने तपाईँले हरेक ऐन नियमले जिम्मेवारी हरेक निकायको तोके छ, तर एक अर्काको ऐन नियममा ट्रेस पास गर्ने र एक अर्काको नियममा आएर खेल्न खोज्ने जुन एउटा बानी छ नि त्यसले गर्दा अहिलेसम्म त के छ एउटा यो घटना भयो, भविष्यमा कुनै ठुलो घटना भयो भने अचम्म नमाने पनि हुन्छ फेरि।
10: अब यसमा आम नागरिकको भूमिका के, अब सम्बन्धित निकायहरूको सरकारवाला निकायहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
2: सबभन्दा पहिला त सरकार निकायवालाको हो, त्यसलाई एउटा निकायले जिम्मेवारी लिने गरी कसरी अगाडि बढाउने जुन हामीले गर्यौँ नि, अब बाटो एउटाको छ, रङ एउटाको छ, ट्राफिक एउटाको छ, बत्ती एउटाको छ, व्यवस्थापन एउटाले गरिरहेछ, यसलाई कसले जिम्मा लिने एउटा त्यो गर्नु पर्यो। र अर्को नागरिकको जिम्मेवारी के हो भनेपछि तपाईँले गाडीमा बसिसकेपछि गाडीमा ब्रेक पनि हुन्छ है, गाडीमा खालि एक्सिलेटर मात्रै छैन है, बाटोमा हिँड्दाखेरि मान्छेहरू पनि हिँड्छन् है, अरूहरू पनि हिँड्छन् है, त्यतातिर नागरिकहरू सचेत हुने त्यतातिर भयो होइन। र अर्कोतिर सरकारको के हो भनेपछि खालि दण्ड सजाय गरेर मात्रै ठिक हुँदैन कि, सुविधा पनि दिउँ, एजुकेट पनि गरौँ होइन, त्यसले गर्दा सबैको दायित्व छ यसमा।
0: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी। नेपाल दर्पणमा खबरकै सिलसिला, राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका आयोजनाहरूको संख्या घटाएर बढीमा 10 वटामा सीमित गर्नुपर्ने सुझाव दिएको छ। अर्थ समितिको बैठकमा आयोगका सदस्य सचिव रवि लाल पन्थले गौरवका आयोजनामा देखिएका नीतिगत, कानुनी र व्यावहारिक जटिलता औल्याउँदै पुनरावलोकन गर्न सुझाव दिनुभएको हो। अहिले सूचीमा रहेका 27 आयोजना मध्ये 10 वटा मात्र राखी बाँकीलाई रूपान्तरणकारी वा प्राथमिकता प्राप्त आयोजनामा वर्गीकरण गर्न आयोगले सिफारिस गरेको छ। आयोजना ढिलाइको मुख्य कारणका रूपमा जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण, निर्माण सामग्रीको अभाव र निर्माण व्यवसायको कमजोर कार्यक्षमतालाई आयोगले देखाएको छ। 50% भन्दा बढी प्रगति भएका आयोजनालाई पर्याप्त बजेट दिई 2 वर्षभित्र सम्पन्न गर्न र कम प्रगति भएकाको पुनरावलोकन गर्न आयोगको सुझाव छ। निर्माण सामग्री व्यवस्थापनका लागि छुट्टै कानून बनाउनु पर्ने र एक ठेकेदारले एउटै आयोजनाको एकभन्दा बढी प्याकेज पाउन नहुने व्यवस्था गर्नुपर्ने सदस्य सचिव पन्थले बताउनुभयो। सार्वजनिक खरिद, वन तथा वातावरण सम्बन्धी कानूनबीच सामञ्जस्यता कायम गर्न कानूनी संशोधन आवश्यक रहेको पनि उहाँले सुझाव दिनुभएको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि 30 खर्ब रुपियाँ आवश्यक पर्नेमा अहिले 23 खर्बको हाराहारीमा मात्र स्रोत व्यवस्थापन भइरहेको सदस्य सचिव पन्थले बताउनुभयो।
10: हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 30.60 अङ्कले घटेर 2570.18 बिन्दुमा झरेको छ। नेप्सी झन्डै 8 महिना यताकै न्यून बिन्दुमा झरेको हो। यसअघि गएको मङ्सिर 4 गते नेप्से 2560 बिन्दुमा थियो। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूह 2.30 तथा होटल तथा पर्यटन र जलविद्युत समूह झन्डै 2% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गएको शुक्रबार 6 अर्ब 86 करोडको कारोबार भएकोमा आज 68 वटा कम्पनीका 4,17,00,000 खित्ता सेयर 7,46,00,000 रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम झन्डै 2 महिना यताकै धेरै हो। यसअघि गएको वैशाखमा वैशाख 9 गते 7,81,00,000 रुपियाँको सेयर किनबेच भएको थियो।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बाटो काट्न लाग्नु भएको ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
14: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
13: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
14: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
15: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: kes bolna spal.
1: Visa top ir nodišon, kelko pača pitel aplihon.
0: सहित मात्र रु 979 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा

0: तीन महिनासम्म रहने भएकाले केही समय सामान्य प्राविधिक समस्या आउन सक्ने भए पनि राहदानी सेवा सहज नियमित र सुचारू रहने अपेक्षा गरेको विभागको भनाइ छ। विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली मार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागका अनुसार झण्डै 1 करोड नेपाली नागरिकका राहदानी सम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीलाई मात्र आवेदन दिन विभागले अनुरोध गरेको छ।
1: झापामा प्रहरीले खरबुजाको 39 क्विन्टल बिउ बरामद गरेको छ। भद्रपुर नगरपालिका वडा नम्बर 3 रहेको भीमलाल सुवेदीको घरमा लुकाएर राखेको बिउ बरामद गरेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो। उहाँका अनुसार गोप्य सूचनाका आधारमा प्रहरीले हिजो बेलुका छापा मारेको हो। 94 बोरामा 3,920 किलो बिउ बरामद गरेर भद्रपुर भन्सार कार्यालय झापामा पठाएको उहाँले जानकारी दिनुभयो। प्रहरीका अनुसार भन्सार सलेर नेपालभित्र आएको प्रारम्भिक अनुसन्धानबाट खोलेको छ। बरामद गरेको बिउको बजार मूल्य प्रति किलो झण्डै 1,600 रुपियाँसम्म पर्ने अनुमान छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो 11 महिनामा मेलन सिड शीर्षकमा झण्डै 19,000 टन खरबुजा तरबुजाको बिउ आयात भएको छ, जसको मूल्य 3,06 करोड रुपियाँभन्दा बढी छ। गएको आर्थिक वर्षको त्यही अवधिमा 595 टन अर्थात् 14 करोड रुपियाँ बराबरको मात्रै आयात भएको थियो। भारतमा प्रतिबन्ध रहेकाले विभिन्न देशबाट नेपालमा ल्याएर भारततर्फ तस्करी भइरहेको हुन सक्ने प्रहरीको अनुमान छ। खरबुजाको बिउ बरामद गर्न जिल्ला प्रहरी प्रमुख एसपी वसुन्धरा खड्काको नेतृत्वमा 55 प्रहरी परिचालन गरिएको थियो। उच्च तहको कमान्ड र ठूलो जनशक्ति परिचालन भएपछि स्थानीय रूपमा चासो बढेको थियो, तर बरामद कार्यमा जोखिम नभई ठूलो परिमाणको बिउ बोक्नका लागि मात्रै धेरै प्रहरी खटिएका डिएसपी अवाले बताउनुभयो।
0: उद्योग वाणिज्य सङ्घ इटहरीको अध्यक्षमा गायत्री कटुवाल भण्डारी निर्वाचित हुनुभएको छ। स्वतन्त्र उम्मेद्वारका रूपमा चुनावमा प्रतिस्पर्धा गर्नुभएकी भण्डारीले विभिन्न राजनैतिक दलको समर्थन प्राप्त प्रतिद्वन्दी नवराज काफ्रेलाई 15 मतले पराजित गर्नुभएको हो। उहाँ उद्योग वाणिज्य सङ्घ इटहरीको पहिलो महिला अध्यक्ष पनि बन्नुभएको छ। इटहरीमै व्यवसाय मार्फत स्थापित भण्डारीले 758 मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी काफ्रेले 743 मत प्राप्त गर्नुभयो।
1: कैलालीका नदीमा पानीको सतह बढ्न थालेपछि डल्फिनको चहल पहल बढेको छ। कर्णालीका सहायक नदी अन्तर्गत टिकापुर र भजनी नगरपालिका क्षेत्रका विभिन्न नदीमा डल्फिन देखिन थालेका हुन्। संरक्षणकर्मी भोजराज ढुङ्गानाले नदीमा जलस्तर बढेसँगै बच्चा हुर्काउन आउने डल्फिन देखिन थालेका बताउनुभयो। टिकापुर छात्र भजनी नगरपालिका 8 मोहना र पथरैया नदीको दोभानमा डल्फिन नियमित देखिन थालेका छन्। कर्णालीका सहायक नदी मोहना, पथरैया, काँडा र कान्द्रा लगायत क्षेत्रमा हरेक वर्ष मनसुनका बेला डल्फिन देखिने गर्दछन्। नेपाल र भारतका विभिन्न नदी प्रणालीमा बसोबास गर्ने डल्फिन मनसुन अवधिभर कर्णालीका सहायक नदीमा बस्ने र झण्डै 3 महिनापछि पुनः कर्णाली नदीतर्फ फर्कने गरेको संरक्षणकर्मी ढुङ्गानाले जानकारी दिनुभयो। डल्फिनका मुख्य आहार माछा, घोङ्गी तथा लेउ हो। त्यहाँ प्लाटिनिस्टा ग्याङ्गेटिका प्रजातिको डल्फिन नेपालसँगै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्र पाइने दुर्लभ जलचर रहेको छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। जापानका 1/4 भन्दा धेरै नगरपालिकामा 5 वर्षको अवधिमा जनसङ्ख्या 10% भन्दा धेरैले घटेको छ। सन् 2020 देखि 2025 अवधिमा 1/4 भन्दा धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैले घटेको जापानी समाचार संस्था क्याओदो न्युजले जनाएको छ। समाचार अनुसार यस्तो गिरावट भएका नगरपालिकाको सङ्ख्या अघिल्लो 5 वर्षको तुलनामा झण्डै दोब्बर भएको छ। सन् 2015 देखि 2020 247 नगरपालिका यस श्रेणीमा रहेकामा सन् 2020 देखि 2025 यो सङ्ख्या बढेर 477 पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या गिरावट मध्य जापानको इसिकावा प्रिफेक्चरमा रहेको सुजु सहरमा देखिएको छ। सन् 2024 शक्तिशाली भूकम्पपछि त्यहाँको जनसङ्ख्या 34% घटेको खबरमा उल्लेख छ। उत्तर पूर्वी जापानका इवाते र अकिता तथा पश्चिमी जापानको कोची प्रिफेक्चरका आधाभन्दा धेरै नगरपालिकामा पनि जनसङ्ख्या 10% भन्दा धेरैले घटेको पाइएको छ। विज्ञहरूले तीव्र जनसङ्ख्या घट्दै जाँदा सार्वजनिक सेवा, स्थानीय अर्थतन्त्र र सामुदायिक संरचनामा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्। उनीहरूले जापानको तीव्र जनसङ्ख्यिक परिवर्तनलाई सम्बोधन गर्न प्रभावकारी नीतिको आवश्यकता रहेको बताएका छन्। 243 नगरपालिकामा जनसङ्ख्या वृद्धि भएको देखिए पनि धेरैजसो क्षेत्रमा जनसङ्ख्या घट्ने प्रवृत्ति जारी रहेको र केवल जन्मदर बढाएर मात्रै यो समस्या समाधान गर्न कठिन हुने विश्लेषणमा उल्लेख छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल

0: को टोली चेन्नई सुपर किङ्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग भएका छन्। चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन्। आइपिएलको पहिलो संस्करण सन् 2008 खेलाडीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले सन् 2009 मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। फ्लेमिङको प्रशिक्षणमा चेन्नईले 5 आइपिएल उपाधि र 2 च्याम्पियन्स लिग टी20 प्रतियोगिता जित्यो। यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई 12 प्लेअफमा पुग्यो भने कृतिमानी 10 आइपिएलको फाइनल खेल्न सफल भयो। चेन्नईकी मालिक रूपा गुरुनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छन्। यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षण कालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन्।
1: र विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले सन् 2030 विश्वकपमा सहभागी टोलीको संख्या 64 पुर्याउने सम्भावनाबारे छलफल हुने बताउनु भएको छ। स्विस सञ्चार माध्यम ब्लुविनसँगको अन्तर्वार्तामा फिफा अध्यक्षले थप 16 टोली थपेर 48 64 पुर्याउने सम्भावनाबारे अहिले चलिरहेको विश्वकप समाप्त भएपछि सम्बन्धित समितिहरूमा अध्ययन र छलफल हुने बताउनुभयो। उहाँका अनुसार विश्वकप आयोजना गर्दा युरोप र दक्षिण अमेरिकालाई मात्र नभई सम्पूर्ण विश्वलाई ध्यानमा राख्नुपर्छ। हरेक देशले विश्वकपमा खेल्ने सपना देख्न पाउनुपर्ने इन्फान्टिनोको भनाइ छ। सन् 1998 2022 विश्वकपमा 32 टोली सहभागी हुँदै आएका थिए। अहिले अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा चलिरहेको 23 संस्करणको विश्वकपमा पहिलो पटक 48 टोली सहभागी छन्।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: कालीकोटमा पहिरोमा पुरिएर 2 ज्यान गयो। काठमाडौँ सहित देशका धेरै ठाउँमा वर्षा। आउँदो 3 साना नदीमा आकस्मिक बाढीको जोखिम।
0: सञ्चार माध्यमका गेट छेकिने गरी शङ्कास्पद रूपमा पार्किङ गरेका गाडी प्रहरले क्रेन लगाएर हटायो। घटनामा संलग्नहरूलाई कारवाही गर्न सरकारसँग सत्तापक्ष दल राष्ट्रको माग। गणेश नेपालीको मृत्युपछि ट्राफिक व्यवस्थापनमा नयाँ बहस।
1: राष्ट्रिय गौरवका आयोजना 10 सीमित गर्न योजना आयोगको सुझाव। जग्गा प्राप्ति, रुख कटानी, मुआवजा निर्धारण र निर्माण सामग्रीको अभाव मुख्य समस्या। शेयर बजार उच्च दरमा खर्दा नेप्से 2600 बिन्दु भन्दा तल।
0: जापानका 1/4 धेरै नगरपालिकामा जनसङ्ख्या 10% भन्दा धेरैको गिरावट। सन् 2024 शक्तिशाली भूकम्पपछि सुजु सहरको जनसङ्ख्या 34% घट्यो।
1: र आइपिएलको टोली चेन्नईका मुख्य प्रशिक्षक फ्लेमिङ 18 वर्षपछि टोलीबाट अलग।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिने गरौँ।

सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज बिकट पहाडी बाटोमा